0: आर्त नहुँ। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। देशमै पहिलो पटक राइड सेयरिङलाई अनुमति दिने कानून बनाएको गण्डकी प्रदेशले पहिलो सेवा संचालकको अनुमति दिएको छ। चल्तीका राइड सेयरिङ एप संचालक सूचीकरणमा नआएका बेला सवारी सेवा नेपाल लिमिटेडले यो सेवा संचालन गर्ने अनुमति पाएको हो। यातायात व्यवस्था कार्यालय सवारी कास्कीले अनुमति दिएपछि यही साताभित्रै सवारी सेवाको राइड सेयरिङ सेवा थाल्ने तयारी गरेको छ। सवारी सेवाका अध्यक्ष राजन कुमार श्रेष्ठले एनको व्यवस्थापन सम्बन्धी व्यवस्था भएपछि 20 वटा स्कुटर खरिद गरी सेवा संचालनको तयारी भएको बताउनुभयो। सवारी सेवाले 4 पाङ्रे गाड़ीको खरिद प्रक्रिया शुरू गरिसकेका जनाएका छन्। श्रेष्ठका अनुसार राजधानी काठमाडौँ सहित अन्य शहरबाट पनि सेवा लिने योजना सो कम्पनीले दिएको छ। गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालय मध्ये कास्की बाहेकका अन्यत्र राइड सेयरिङ सेवा संचालनका लागि कुनै कम्पनीले प्रक्रिया शुरू गरेका छैनन्। कम्पनीमा हालसम्म 5 वटा कम्पनीले दर्ताका लागि निवेदन दिएका छन्। कार्यालय प्रमुख ढाका प्रसाद शर्माले सजिलो नेपाल प्राली सवारी सेवा नेपाल लिमिटेड इको मो नेपाल प्राली जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस प्राली र मोबी इन नेपाल प्राली सेवा संचालनका लागि सूचीकृत भएको जानकारी दिनुभयो। भाडामा गाड़ी लिएर आफै चलाउने सेवा सेल्फ ड्राइभमा सो सेवा संचालनका लागि भने कुनै पनि कम्पनीले पनि आवेदन गरेका छैनन्। स्वीकृत भएका अरू कम्पनी एप प्रणाली संचालक प्रतिनिधि बारे बुझ्न आए पनि सूचीकरण नआएको कार्यालय प्रमुख शर्माले बताउनुभयो। प्रदेश सरकारको साउन 15 गतेभित्र दर्ता हुन सेवा दिइरहेका कम्पनीलाई सूचना जारी गरिसकेको छ। तुकिएको अवधिभित्र अनुमति नलिई सेवा सञ्चालन गरेमा 1,00,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमणमा तत्कालका लागि रोक्न सेनालाई निर्देशन दिनु आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएकाले समेत बताउनुभयो। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उनले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्नो उच्च सल्लाहकारहरूसँग इरानमा भइरहेको पछिल्ला आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पले टिप्पणी आएको हो। पुरूष भलिबलमा नेपालको चौथो हार बेहोर्दा सेमी फाइनल खेल्ने सम्भावना न्यून बनेको छ। प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग 3-2 पराजित भएको हो। बंगलादेशले नेपाललाई 18-25, 21-19, 21-25, 25-23 र 15-11 हराएको हो। नेपालले पहिलो र तेस्रो सेट जितेको थियो। बंगलादेशले भने दोस्रो चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो। निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ। जितविहीन बन्ने नेपाल पहिलो देश हो। नेपालले पहिलो खेलमा कजाकिस्तानसँग, दोस्रो खेलमा श्रीलंकासँग र तेस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो। नेपालले लीग चरणको अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यसमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। तीनले सहमतिलाई लिएर नेकपामा माधव समूह नै विभाजित। हिमालयमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान। आजदेखि कोरियन भाषा परीक्षाको लागि आवेदन दिन सकिने। अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाई। 64% नेपालीहरूको आवेदन अस्वीकृत। नागदुङ सुरुङ मार्ग आजदेखि संचालनमा आउने। त्रिवीको एमबीएस परीक्षा शुरू भएको केही मिनटमै प्रश्न पत्र आउट। फन्डिङ समिति गठन। पोखराको फिर्के खोलामा कोरिडोर निर्माण अभियान प्रभावकारी बनाउन माग। अर्को ठाउँ ग्यारेन्टी नभई नहट्ने पोखरा बसपाटका कुटुम्बवासीहरूको अडान। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। र काबा भलिबलमा नेपालको चौथो हार सेमी फाइनल पुग्ने सम्भावना न्यून। साम्राज्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz www.suklagandakiefm.com लगिन गरी सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: चिसापानी
5: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, सेङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680 98235 52763।

0: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765-70-974, मोबाइल नम्बर 98-460-61-268
9: 98-560-60-268।
6: प्रसन्न, होमवर्क देखाउ त।
13: हस् टिचर।
6: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
13: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0765-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
16: तर महँगो होला नि?
15: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
16: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
18: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
19: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 099।

0: Get connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: यहाँ कैरनमा तपाईंलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल साउन 11 गते सोमबार, सन् 2026 जुलाई 27 तारीख असार शुक्ल पक्षको त्रयोदशी तिथि।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
4: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, अनुसन्धान चल्दै।
3: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
4: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
3: र जिम्बाब्वे संघको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances, बेचरको बानी लाग्छ.
2: काया कैरनमा अब खबरको सिलसिला. देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ. अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ. यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशीखोला र आसपासका क्षेत्र, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपाल्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाईको मनुषमारा र आसपासका क्षेत्र, काठमाण्डुको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ. रातभर पानी परिरहे पनि काठमाण्डु जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड सामान्य रहेको मुगलिन प्रहरी जनाएको छ. आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ.
3: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ. घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ. प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मन्त्रीले राजीनामा गरेका गर्नुभएको थियो. घटना शुक्रबारको हो. अपरान्ह 12 बजेदेखि अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको थियो. यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो. तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमिस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो. केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ. त्यही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ. प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा शेयर गरेको देखिएको छ. तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ. प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए. त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो. त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्. विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ.
2: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रीनका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो. सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ. समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्. मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 भित्र निवेदन दिन भनेको थियो. शुक्रबार गएको शुक्रबार फेरि यथाशक्ति चाँडो भन्दै म्याद थप गरेको छ. भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो. पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं, तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो. कानूनले पनि सुकुम्बासी हुनका लागि केही योग्यता निर्धारण गरेको छ. त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरे गरेका हौं। उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन। उहाँले भन्नुभएको छ, सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदूरी गर्न थालेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा संचालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। अरू गाड़ीहरू तत्काल चल्ने छैनन्। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा संचालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन संचालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै एक महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा संचालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेशमध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने सहमझदारी छ। जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौड़धूप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: It's a goal! Team Star Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर जरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अप्नाउन आग्रह, त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर वाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार नागडुङ्गा सुरुङ मार्गबाट आजदेखि आकस्मिक गाड़ी सञ्चालन हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशक पूरा भएको छ। यस अवधिमा 1 करोड़ भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर नियमित रूपमा नवीकरण गर्नेको संख्या झण्डै 60 लाखमा सीमित छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। यसले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र नवीकरण गर्ने बीच ठूलो खाडल रहेको देखाउँछ। पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
9: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ़न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
10: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढ़ी कटेको चाहिँ देखिन्न, होइन, 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स नै छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार, सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेशन गर्नु पर्यो, म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेशन सक्यो, अब म बिमा गराउँदिन। त्यसरी हाम्रो एडभर्ट सेलेक्सन भन्छौ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
9: 5 वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमाप्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति:
10: ग्रासरूट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरूट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
9: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी, नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाइ छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
10: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रि रजिस्ट्रेशनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेशन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेशन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने, त्यति र फोटो अपलोड गर्न साथ नै हुने, त्यस्तो खालको हुन्छ।
9: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
2: स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला: हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रूपियाँ मुद्रा सटई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्राइलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा संचित उल्लेख्य रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: नेपाल कृषि प्रधान देश हो, तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082/83 झण्डै 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार एक वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्के बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो, किसानले मल बिउ सिंचाई बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ। आलू प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारीसम्म विदेशकै भर नागरिक दैनिकमा खबर छ।
2: देशको कुल जनसंख्याको 1/4 हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा धेरै हितग्राही खाता डिम्याट एकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतका बजार निकै पछाडि छ। एक दशकअघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हारारी छ। यस अवधिमा उत्पादनमूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कैलालीको धनगढ़ी उपमहानगरपालिका साथ मनिहरामा रहेको एकीकृत भान्साघरमा कर्मचारी बिहान 4 बज्दै खाजा पकाउने तयारी थाल्छन्। प्राय बिहान झण्डै 7 बजेसम्म खाजा तयार भइसक्छ। तयार भएको खाजा कन्टेनरमा प्याक गरेर त्यति बेलै गाड़ी मार्फत विद्यालयमा पठाइन्छ। एकीकृत भान्साघरमा कार्यरत 10 जना कर्मचारीले यसरी नै हरेक दिन 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गर्छन्। उपमहानगरभित्रका 21 सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई पोषणयुक्त दिवा खाजा तयार पारी वितरण गर्न गएको साउन 1 गतेबाट एकीकृत भान्साघर सञ्चालनमा आएको छ। भान्साघरमा धनगढ़ीको वडा नम्बर 1-8 सम्मका 11 आधारभूत र 10 माध्यमिक विद्यालय तहका अध्ययनरत झण्डै 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गरिन्छ। तयार भएको खाजा प्याक गरेपछि 2 गाड़ी मार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिनुभयो। दात्री निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढ़ी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो। महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ, एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले बीचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डडेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डडेलो अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डडेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डडेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डडेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डडेलोबाट प्रभावित भएको छ भने डडेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। डडेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन क्षेत्रमा 2,500 अग्नि नियन्त्रक, 1,500 सैनिक, झण्डै 1,200 प्रहरी परिचालन गरिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ़दो अत्यधिक तापक्रम, लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डडेलोका घटना लगातार बढ़दै गएको चेतावनी दिएका छन्।
5: अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रदैछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्ड्ससँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो। भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छनृ।
4: आया कैरनमा अब केही खबर संक्षेपमा। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ।
5: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा अख्तियार दुर्वयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो।
4: 16 देशका 10,000 भन्दा धेरै स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गायब पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला 8 महिना अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोड़ौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजन गरेको जापान टू नेपाल इनोभेट इन्टेग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
4: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैंसीको संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मशान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खापत्रमा छ।
4: नेपाल चीनको प्रमुख नाका तातोपानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। साउन 1 मा कोदारी क्षेत्रमा आएको पहिरो भासिएपछि दुई देशबीचको सड़क सञ्जाल रोकिएको, सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हड़तालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोड़फोड़को विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका हुन्।
4: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
5: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
4: अब पालो उखानको
5: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
4: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, अनुसन्धान चल्दै।
5: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, 1 वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
4: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
5: र जिम्बावे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे मन्त्रीजी, उनी जाबो साङ्ला छ नि, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंडा की एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
3: यही दुईवटामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400
4: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
4: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोगु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
4: होटल टाइटेनिक गोमगोगु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
6: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
7: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
7: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
6: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
6: मोबाइल नम्बर 98261752067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
8: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
9: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
8: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
10: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज
0: वाशिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नही।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9857261268
10: 9857262068।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
15: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
15: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9855229038 र 9808229038।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथफेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहु। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855662609।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त। हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र त्यसो भए त

0: र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: शुक्ला गण्डकी FM 97.6।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
2: नदिनीकरण त हुँदैन, त्यस कारणले हाम्रो राम्रै सम्बन्ध छ। हाम्रो
3: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि भेटघाट गर्नुभयो, तपाईँ त नजिकै हुनुहुन्छ नि त होइन काठमाडौँबाट?
2: भेटघाट गरेर काठमाडौँको सांसदहरूले त पाउँदैन बहिनी, एउटा बिहेर काएर भेटघाट गरेर पाउँछु र भेटघाट गर्ने
3: होइन। अब हिजो स्थानीय तहमै हुँदाखेरिको अब एउटा सारथी भएपछि तपाईँहरूसँग त झन् कोलाबरेसन हुनुपर्ने हो नि त, उहाँको छैन त्यस्तो?
2: अब त्यो अब के छ उहाँको छ होइन, हामीले त राम्रै भन्छ के अरे
3: होइन। यो सरकार आइसकेपछि के आशा पलाएको छ होइन स्थानीय तहमा पनि त्यसो भए? उहाँले त दल बिहे बनाउँछ भन्दैछ नि त उहाँहरूको पार्टीको त अब स्थानीय तह।
2: हजुर हजुर,
3: उहाँको पार्टीले त अब दल विहीन बनाउँछौ भनिरहेछ क्या स्थानीय तहलाई, दलभन्दा दल विहीन बनाउँदा राम्रो हुन्छ, विकास हुन्छ भन्ने छ क्या?
2: त्यो पछि उहाँले बनाइसकेपछि भविष्यले देखाउँछ, अब दल विहीन बनाउनु छ कि दलीय व्यवस्था गर्नुहुन्छ, त्यो अब भविष्यले उहाँहरूले भविष्यले देखाउँछ। अब अहिलेसम्म थाहा छैन के अरे, के दल विहीन बनाउने दबराउने अहिलेसम्म थाहा छैन, पछि के गर्नुहुन्छ उहाँको गभर्मेन्टले गर्ने कुरो हो
3: होइन। सामान्यकरणका विषयहरू अनि अनुदानका विषय, त्यसै गरी केन्द्रले पठाउने बजेटमा चाहिँ कस्तो छ? अहिलेको बजेटमा राम्रै प्रतिनिधित्व गरेको छ स्थानीय तहलाई?
2: पहिला पहिला पोहोर प्रारम्भ जस्तो चाहिँ अब चाहिँ बजेट चाहिँ छैन, अहिले चाहिँ बढी चाहिँ कटाएर पठाएको छ। अब त्यसैमा हामीले चाहिँ के अरे विकास निर्माणका काम गर्दै हामीले त्यसैमा त्यही काम गर्नुपर्छ। अब अहिले चाहिँ पोहोरको भन्दा त्यो केही कम पठाएको छ
3: होइन। तपाईँहरूलाई बजेट प्राप्त हुन्छ राम्रो काम गर्दाखेरि चाहिँ, जस्तो अब होइन कतिपय बेरोजगारहरू पनि देखिन्छन् धेरै ठाउँहरूमा नगरहरूमा होइन, तर चाहिँ सिस्टममा काम गर्दाखेरि सरकारले पठाएको बजेटको कुरा तपाईँहरूले पनि स्थानीय तहमा जस्तो अलिकति राम्रा कामहरू, अरूलाई इन्सपायर हुने कामहरू होइन, स्थानीयको सहभागितामा चाहिँ गरिने कामहरू कतिको सक्सेस बन्नुभयो स्थानीय त, कतिको चाहिँ त्यसमा चाहिँ सबल बन्नुभयो यो अहिले कार्यकालभरि?
2: होइन हाम्रो अब स्थानीय तहमा काम गर्दाखेरि अब सहयोग हामीले पाएकै छौँ स्थानीयबाट, अब हाम्रो बाटोघाटो सब चाहिँ के अरे त्यही के अरे बनिरहेको छ। अब जति आवश्यकता हो आवश्यकता अनुसार बाटोघाटो बनिरहेको छ त हुन्छ, तर अब अहिले अब धेरै चाहिँ के अरे यो के अरे विकास निर्माणका कामहरू गर्दाखेरि अलिकति केही त्रुटिहरू त हुन्छ, त्यसमा चाहिँ बेरोजगारीहरू पनि केही निस्किन्छ भन्ने चाहिँ अब हुन्छ। अब अब जनसङ्ख्या बढी वृद्धि भइरहेको छ, बाटोघाटो जति बनाए पनि जनसङ्ख्या वृद्धि भएको कारणले गर्दाखेरि धेरै किसिमको बाटोहरू खोलिरहेका हुन्छन्, त्यसमा चाहिँ गर्न चाहिँ हामीले गर्न कोसिस त गरिरहेका छौँ, तर मलाई लाग्छ त पर्याप्त मात्रामा बाटोहरू चाहिँ निर्माण त भइरहेका छन्, तर अब नयाँ खोल्ने बाटोहरू चाहिँ अब त्यसलाई गर्ने पर्ने कालो पत्रहरू पिचहरू चाहिँ बाँकी नै छन्।
3: जनसङ्ख्याको हिसाबले गैंडाकोटमा धेरै छ होइन पब्लिसिटी पपुलेसन?
2: हजुर,
3: जनसङ्ख्या धेरै छ, जनसङ्ख्यालाई व्यवस्थापन गर्न नगरलाई हम्यामै परेको छ होइन?
2: त्यो त अब जनसङ्ख्या वृद्धि भइरहेछ, त्यो के अरे त्यसलाई चाहिँ हामीले चाहिँ त्यो सहयोग गर्नलाई चाहिँ अलिक केही चाहिँ कठिनाइहरू परिरहेछ।
3: अब घर घरमा सिंहदरबार आयो भनिन्छ होइन, स्थानीय तहलाई, तर कतिपय ठाउँमा त सिंह जन्मिए भन्ने पनि आरोप लाग्छ। तपाईँ सिंह बन्नुभयो कि सेवक बन्नुभयो? तपाईँ जनताको पक्षमा सिंह बन्नु भएको छ कि सेवक बन्नु भएको छ?
2: होइन,
3: स्थानीय तहमा जनप्रतिनिधि आइसके पछाडि नगरमा गाउँपालिकामा जनप्रतिनिधि आउँदै गर्दाखेरि सेवक बनेर आउनुभएको कतिपय ठाउँका उदाहरणहरू छन्, होइन? कतिपय ठाउँमा सिंह बनेर आए भन्छन् क्या?
2: तपाईँको आवाजै एकदम बधुरो आएको छ क्या? सुन्नु
3: भएन? अब जाँदा जाँदै यो आफ्नो कार्यकालमा चाहिँ के छ तपाईँको लक्ष्य आगामी दिनमा? अब के गरेर जाउँ गैंडाकोटलाई? अब अधुरा केही कामहरू त्यस्तो छन् जनतालाई गर्नै पर्ने कामहरू?
2: होइन
3: होइन, अब कार्यकाल पनि अन्तिम चरणमा छ, होइन? अधुरा कामहरू के छन्? अब म यस्तो गर्न सकौँ है, मैले यो गरेर जान्छु है भन्ने खालको के छ?
2: होइन, मैले मेरो अधुरा कामहरू त मेरो अधुरा कामहरू त मैले अहिले भरिसकेँ। मैले चाहिँ के अरे शिक्षामा 9, 10, 11, 12 चाहिँ स्कुल गर्ने मेरो चाहिँ आकाङ्क्षा थियो, त्यो चाहिँ पुरा भएको छैन। त्यसलाई त्यो नै अब चाहिँ पुरा गरी चाहिँ उसमा बल लागेको थिएँ, अब त्यो चाहिँ पुरा भएन। अब अरू कामहरू त प्रशस्त मात्रामा छन्। अब मैले जति सकियो विकास विभाग कामहरू चाहिँ गरेर सकिएर त्यसो भएर चाहिँ मेरो आकाङ्क्षाहरू त थुप्रै छन् विकास विभागहरूमा, तर के गर्ने, मेरो अब पनि सकिन लाग्छ। जति सकिए मैले गरेको छु, मैले अहिले भनिसकेँ, मैले गरेको कामहरू मसँग सोध्नुभन्दा चाहिँ जनताहरूसँग गएर सोध्नुभयो भने यो चाहिँ अझ प्रश्न हुन्छ। उहाँहरूले भन्नुहुन्छ मैले गरेको कामहरू चाहिँ सफल छन् कति असफल छन्, त्यो चाहिँ जनतामा गएर सोध्नु हो भने थाहा हुन्छ।
3: हस् मदन भक्तजी, हामीले जनतालाई सोधेर फेरि हामी तपाईँलाई पनि सोध्नेछौँ। धन्यवाद सबैका लागि। उहाँ गैंडाकोटका मेयर मदन भक्त अधिकारी, आदरणीय श्रोता, नेपाली बहसमा पालिका बहसको समय पनि सकिएको छ। खेमबम बिदा हुन्छु, नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084666
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9855-60-5554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गको रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माणपछि सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकास मन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान 10:25 बजी सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। विवरण अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रदा 65 र बाहिरदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाडौँ भित्रदा 115 र बाहिरिँदा 80 रूपियाँ बराबरको शुल्क बुझाउनुपर्नेछ। यस्तै बस, ट्रकले काठमाडौँ भित्रदा 260 र बाहिरिँदा 200 बराबरको शुल्क तिर्नुपर्ने जनाइएको छ। पैदल यात्री, दुई पाङ्रे, तीन पाङ्रे सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका सबै साधन र विस्फोटक पदार्थ बोकेका सबै साधनलाई प्रवेश निषेध गरिएको छ। कैलालीको धनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच हिजो दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ। डाक्टर केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता आज बिहान 10 बजे पुनः बस्ने डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढ़ी पुगेको सरकारी वार्ता टोलीले हिजो बिहानदेखि वार्ता शुरू गरेको थियो। प्रदेशहरूमा नयाँ समीकरणका आधारमा सरकार गठनका लागि प्रक्रिया शुरू भएका छन्। 5 प्रदेशमा हालको सत्ता परिवर्तन हुँदैछ। तीमध्ये केही प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको गठबन्धनले 5 वटा प्रदेशमा सत्ताको नेतृत्व बाँडफाँड गरेका छन्। जसमध्ये 3 वटा प्रदेशमा एमाले र 2 वटा प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। मधेस र गण्डकी प्रदेशमा भने अहिले भागभण्डा भएको छैन। संसदमा भएको दलगत सांसद संख्याका कारण दुई प्रदेशलाई अनियन्त्रित बनाइएको हो। गण्डकीमा 59 सांसद छन्। सरकार बनाउनका लागि कम्तीमा 30 सांसदको समर्थन अनिवार्य छ। यसअघि कांग्रेस र एमालेको गठबन्धन देशैभर टुटिसकेको छ। गण्डकीमा पनि उक्त गठबन्धन टुट्दा नयाँ समीकरण निर्माणमा ठूलो संघर्ष हुने देखिएको छ। एमाले र नेकपा मिल्दा 28 सीट पुग्छ। सो गठबन्धनलाई सरकार बनाउन कम्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ अनिवार्य छ। संसदको ठूलो दल नेपाली कांग्रेस एक्लैको 27 सीट छ, तर कांग्रेसलाई पनि राप्रपा र नेपाल समाजवादी पार्टी हाल प्रलोपाको समर्थन अनिवार्य छ। अहिले दुवै दलका सांसद अन्यलमा छन्। उनीहरूले निर्णय लिइसकेका छैनन्। राप्रपाको 2 सीट र प्रलोपाको 1 सीटले नयाँ सत्ता समीकरणमा म्याजिक हुनेवाला छ। आफ्नो सत्ता टिकाउन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे काठमाडौँमा गृह कार्य गरिरहनु भएको छ। यता हालसम्मको सत्ता साझेदार दल एमाले के गर्ने भन्ने निर्णय लिइसकेको अवस्था छैन। निर्णायक भूमिकामा देखिएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङ अहिले नै निर्णयमा पुग्ने अवस्था नबनेको बताउनुहुन्छ। दलहरू दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको स्थिरताको लागि सोच्नुपर्नेमा सत्ताको खिचतानीमा आफूहरूलाई समेत तान्ने अवस्था सिर्जना गरेकोमा उहाँ खुशी हुनुहुन्न। अहिले जे भइरहेको छ एकदमै गलत हो। केन्द्रबाट सत्ता समीकरणमा फेरबदलको निर्णय भएपछि हामी चाहेर मात्रै पनि नहुने रहेछ।
उहाँले भन्नुभयो, यो बेलामा राप्रपा जिम्मेवार हिसाबले प्रस्तुत हुन्छ, हाम्रै कारणले राजनीतिक जटिलता आउँछ वा देशलाई समस्या थपिन्छ भने हामीले गम्भीर भएर सोच्नुपर्छ र सहजीकरण गर्नुपर्छ। आफूहरू हतारिएर निर्णय नगर्ने गुरूङको भनाइ छ। राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए सहजै सरकार बन्न सक्छ। कांग्रेसले भने प्रलोपालाई पनि फकाउनुपर्छ। मुख्यमन्त्री पाण्डेले यो अभ्यास यसअघि नै गरिसक्नु भएको छ। एमाले निर्णय गरेपछि मात्रै आफूहरू निर्णयमा पुग्ने राप्रपाको योजना छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमिस्टरको प्रश्नपत्र शिक्षकले नै आउट गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिएको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमिस्टरको एनजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। एमबीएस पहिलो सेमिस्टरको अरू विषयको परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैर कानूनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्ता कसुर गरेको पाइएमा कानून बमोजिम कार्यवाही हुने सीआईबीले चेतावनी पनि दिएको छ। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कार्यवाहीको लागि शनिबार नै सीआईबीमा पत्रचार गरेको थियो। त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ते लगाई 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। आजदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् 2026 का लागि प्रथम चरणको आवेदन आजदेखि खुला हुने जानकारी दिएको हो। जुलाई 27 देखि अगस्त 2 सम्म आवेदन दिन सकिनेछ। यसपटक पनि आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या 7200 हुने अनुमान छ, जसमा सबभन्दा बढ़ी उत्पादनमूलक क्षेत्रमा 5000 उत्तीर्ण हुने अनुमान छ। यसै गरी कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 1000 र वन क्षेत्रमा पनि 1000 कोटा तोकिएको छ। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कट लाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप गर हुन सक्छ। यसपटक सेवा र वन क्षेत्र थप भएका छन्। घाँस काट्ने क्रममा भीड़बाट लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङको ढोरपाटा नगरपालिका 9 बुर्तीबाङमा शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर 42 वर्षीय जीवन विकलको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष छेत्रीले जानकारी दिनुभयो। परिवारका अनुसार ढोरपाटन 8 सानो मसरी घर भएका विक गाई भैंसीको लागि पाखामा खरको घाँस काट्न जानु भएको थियो। बेलुकासम्म घर नफर्केपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीले खबर गरेका थिए। करिब 500 मिटर तल विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। लालपूर्जा र स्थायी बसोबासको सुनिश्चितता नगरी बसपा क्षेत्र खाली नगर्न पोखराका सुकुम्बासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएका छन्। महानगरपालिकाले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लालपूर्जाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन्। लामो समयदेखि बसोबास गर्दै आएका पोखरा बसपार क्षेत्रका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसवासीहरूले महानगरपालिकाले अघि सारेको 3 महिनाको अस्थायी व्यवस्थापन तथा प्रति महिना 15,000 रूपियाँ भाडा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसवासी सरकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरूङले महानगरले जग्गाको ठोस सुनिश्चितता नगरी आर्थिक प्रलोभन देखाएर नागरिकलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभयो। स्थानान्तरण गर्नु अघि प्रस्तावित क्षेत्रमा खानेपानी, बिजुली, सड़क, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत पूर्वाधारको व्यवस्था हुनुपर्ने उहाँको माग छ। कानून बमोजिम प्रत्येक परिवारलाई कम्तीमा 4 अना जग्गा किट्टा काट गरी नक्सासहित लालपूर्जा प्रदान गरेर स्थायी व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। संघर्ष समितिले महानगरपालिकाको कार्यपालिकाको बैठकबाटै स्थायी स्थानान्तरण लालपूर्जा वितरणको औपचारिक निर्णय हुनुपर्ने अडान राखेको छ। वातावरण संरक्षणको लागि महाअभियान कास्कीले फिर्की खोला करिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानले पोखरा महानगरपालिका वार्ड नम्बर 18, 2, 4, 5, 8, 7 र 17 हुँदै बग्ने फिर्की खोलाको संरक्षण, सौन्दर्यीकरण तथा
व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ। अभियानका अनुसार करिब 8 किलोमिटर लामो फिर्की खोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरक्षण अपरिहार्य रहेको हिजो अभियानले गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ। महाअभियानले विगतमा सञ्चालन गरेको फिर्की खोला बचाऊ अभियान अन्तर्गत फिर्की बुलौदी खोला सफाई, जनचेतनामूलक कार्यक्रम तथा करिडोर, पैदल मार्ग र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। तर पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनमा कमजोरी तथा नियमनको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको आरोप लगाइएको छ। नेपाल सरकारको अतिक्रमण हटाउने अभियान अन्तर्गत फिर्की खोलामा पोखरा महानगरले डोजर अभियान सञ्चालन गरेको भए पनि केही दिनमै रोकिँदा अभियान अधुरो बनेको महाअभियानको भनाइ छ। निगेटिभमा वार्ड नम्बर 4, 5, 8 र 7 का विभिन्न स्थानमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्ण रूपमा नहटाइएकाले खोला अतिक्रमण यथावत रहेको उल्लेख गरिएको छ। देशमै पहिलोपटक राइड सेयरिङलाई अनुमति दिने कानून बनाएको गण्डकी प्रदेशले पहिलो सेवा सञ्चालनको अनुमति दिएको छ। चल्तीका राइड सेयरिङ एप सञ्चालक सूचीकरण नआएका बेला सवारी सेवा नेपाल लिमिटेडले यो सेवा सञ्चालन गर्ने अनुमति पाएको हो। यातायात व्यवस्था कार्यालय सवारी कास्कीले अनुमति दिएपछि यही साताभित्र सवारी सेवाले राइड सेयरिङ सेवा थाल्ने तयारी गरेको छ। सवारी सेवाका अध्यक्ष राजन कुमार श्रेष्ठले ऐनको व्यवस्था बमोजिम 20 वटा स्कूटर खरिद गरी सेवा सञ्चालनको तयारी भएको बताउनुभयो। सवारी सेवाले 4 पाङ्ग्रे गाड़ीको खरिद प्रक्रिया शुरू गरिसकेको जनाएको छ। श्रेष्ठका अनुसार राजधानी काठमाडौँ सहित अन्य शहरबाट पनि सेवा दिने योजना इसो कम्पनीले बनाएको छ। गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालय मध्ये कास्की बाहेक अन्यत्र राइड सेयरिङ सेवा सञ्चालनका लागि कुनै कम्पनीले प्रक्रिया शुरू गरेका छैनन्। कास्कीमा हालसम्म 5 वटा कम्पनीले दर्ताका लागि निवेदन दिएका थिए। कार्यालय प्रमुख ढाका प्रसाद शर्माले सजिलो नेपाल प्राली, सवारी सेवा नेपाल लिमिटेड, इकोमा नेपाल प्राली, जेम्स ग्रीन इलेक्ट्रोमोबिलिटी सर्भिस प्राली र मुभ इन नेपाल प्राली सेवा सञ्चालनका लागि सूचीकृत भएको जानकारी दिनुभयो। भाडामा गाड़ी लिएर आफै चलाउने सेवा, सेल्फ ड्राइभ सेवा सञ्चालनका लागि भने कुनै कम्पनीले पनि आवेदन गरेका छैनन्। सूचीकृत भएका अरू कम्पनी एप निर्माण, सवारी व्यवस्थापन लगायतका प्रक्रियामा छन्। चल्तीका राइड सेयरिङ एपका सञ्चालक प्रतिनिधि यसबारे बुझ्न आए पनि सूचीकरणमा नआएको कार्यालय प्रमुख शर्माले सुनाउनुभयो। प्रदेश सरकारले साउन 15 भित्र दर्ता हुन सेवा दिइरहेका कम्पनीलाई सूचना जारी गरिसकेको छ। तोकिएको अवधिभित्र अनुमति नलिई सेवा सञ्चालन गरेमा 1 लाख रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहिआएको छ।

0: नेपालको विशेष गरी मध्य पहाड़ी इलाकामा अत्याधिक उत्पादन हुने वस्तु गाँजालाई क्षयरोग, कुष्ठरोग, क्यान्सर, मानसिक रोग जस्ता थुप्रै रोगहरूको उपचारमा प्रयोग गर्ने गरिएको देखिन्छ। सन् 1970 को पूर्वार्धसम्म यसको खेती र व्यापार नेपालमा वैधानिक मानिएको थियो। अमेरिकाका छैटौं राष्ट्रपति रिचार्ड निक्सनका छोरा जुनियर निक्सन आफ्ना हिप्पी साथीहरूका साथ नेपाल आउने र गाँजाको नशामा महिनौं रमाउने गरेको इतिहास हामीसँग छ। यस्तै अन्य धनाढ्य विदेशीहरू जो गाँजाका पारखी थिए उनीहरूका अनुसार नेपालको गाँजा विश्वको नम्बर एक मानिएको छ। तत्कालीन श्रीपाँचको सरकारले काठमाडौँका 30 वटा पसलहरूलाई गाँजा र गाँजा जाने पदार्थ बिक्री गर्ने लाइसेन्स नै उपलब्ध गराएको थियो। द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स 1961 अनुसूची 4 यसलाई हिरोइन र अफिम जस्तै हानिकारक लागू औषधको कोटीमा राखियो। उक्त कन्भेन्सनमा नेपालले सहमति जनाइसकेपछि गाँजामा प्रतिबन्ध लगाउन लागू औषध नियन्त्रण ऐन 2033 जारी गरिएको हो। उक्त सन्धिमा हस्ताक्षर गर्दा नेपालले 3 आरक्षण राखेको पाइन्छ। गाँजा सम्बन्धी विधेयक संघीय ऐनसँग बाजिएको छैन। चिरञ्जीवी शर्मा पौडेलले समाधान दैनिकमा लेख्नु भएको छ। सुनसरीको देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सोमबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म दुवै गाउँपालिकाभरि 5 भन्दा बढ़ी समूहमा हिडुल गर्न तथा भेला हुन रोक लगाइएको छ। आइतबार राति साउने सोमबारको अवसरमा बोलबम यात्रामा सहभागी हिन्दू धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेपछि देवानगंज 3 कप्तानगंज क्षेत्रमा तनाव उत्पन्न भएको थियो। अन्तर्राष्ट्रिय समाचार। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डढेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डढेलो अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डढेलोका कारण दुवै देशमा 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर पोर्जोमा मात्र 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डढेलोबाट प्रभावित भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले आज नाभिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार 2:45 शुरू हुनेछ। नेपाल र नाभिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदानमा उत्रनेछन्। हालै सम्पन्न लीग 2 खेलमा नाभिबियाले नेपाललाई 8 पराजित गरेको थियो। नेपालले यसअघि लीग 2 अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 पराजय बिहोरेको थियो। नाभिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 हार बिहोरेको थियो। त्यसैले दुवै टोली आज खेलबाट पुनरावगमन गर्ने प्रयासमा रहनेछन्। अवस्था हामीलाई 3 सुनेर 7 तपाईँलाई धन्यवाद। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। 3 लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा। बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
7: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9846060829, दमौली शाखाको लागि सम्पर्क 9807613425।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
6: मोबाइल 9560055770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 98563493952 र 98066।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
9: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
14: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 9856 33 878, 98416056।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850623128 र 9462014726।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू

0: कार्य क्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रिसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175 98 5603175। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
3: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0 61 4 33 385, मोबाइल 98 5 60 80 385।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार कार्यक्रम सुख बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल साउन महिनाको 11 गते सोमबार, ईस्वीसम्म 2026 जुलाई 27 तारिक, सकसम्म 1948, नेपालसम्म 1146 अनुसार शुक्ल पक्षको त्रियोदशी तिथि। सूर्यदेव बिहान 5:24 भयो भने सूर्यास्त साँझ 6:57 हुनेछ। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:37 कायाकैरन, 7:37 नेपाली बस, 7:27 शुक्ला गण्डकी समाचार, 7:27-7:45 विभिन्न राष्ट्रिय संगीतहरू, 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम बेसीको भागका, 10:10 शुक्ला गण्डकी समाचार, 10:12 हेलो शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1 विभिन्न पगी संगीतहरू, 1:00-2:00 लोकी संगीतहरू, 2:00-3:00 हिन्दी गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोक चौतारी, 6:00-7:00 नेपाल दर्पण, 6:30-7:00 गुरूङ भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:30 पनि विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 8:45-9:00 विदेशी नेपाली सेवाको साँझ पख, 9:10 विभिन्न गीत संगीतहरू, 10:10-15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतै आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात भनी अपालो रहेको छ। तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। सुचे चोलाली दुलेलो धर्म कर्म तथा परोपकारीमा काममा प्रवृत्त भइनेछ भने सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। पर्यटन गर्दा दिगो काममा जग बसाउन सकिन्छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतिष्ठा नतिजाले उत्साह जगाउनेछ। दामी नाम र प्रतिष्ठा हात पार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ। वृष राशि परिबन्धले अप्ठ्यारो स्थिति निम्ताउन सक्छ। फाइदा उठाउन निकै मेहनत गर्नुपर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला भ्याउनु पर्ला। अरूको भर पर्दा काम रोकिनेछ भने हुलमुलमा धन माल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। मिथुन राशि, मिथुन राशिमा काकीको गङ्गा छकेको परिस्थिति अनुसार अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ भने छोटो समयमै फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिहरूलाई सहज बनाउन सकिने मौका छ भने सेवामूलक कामले नामदाम र प्रतिष्ठा दिलाउनेछ। कर्कट राशि प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएको काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ भने पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हातहरू अगाडि बढाउनेछन् भने दिगो फाइदा हुने काममा प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल कामहरू समेत सम्पादन हुनेछ। सिंह राशि आठले सजिलै लक्ष्यमा पुर्याउनेछ भने सुखद समाचारले दिन उत्साहजनक रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ भने प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान पाउनेहरूको साथले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ तर गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। पछि हल्लाको पछि लाग्दा दुःख पाइनेछ। कन्या राशिमा छेटो पपिपु सर ठपेको पुरानो सम्झौताहरू तोडिनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभहरू मिल्नेछ। अरूको व्यवहारले शंका उपचार पनि मानिसजनको सुझाव श्रोताले गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरी सुधार गर्ने मौका छ भने शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। विस्तारै लाभ हुनेछ।
तुलराशि तुलराशि नमासे री रूढेहरू दाँती दुते सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ भने कर्मयोगले नयाँ मोडहरू लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आफन्तले उत्साह जगाउनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दाँतिएका साथीभाइहरू नजिकिनेछन् भने मेहनत गर्दा जटिल कामहरू समेत बन्नेछ। वृश्चिक राशि वृश्चिक राशि नमासे तो नानी नु नेनो या यु आमदानीका स्रोतहरू बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछन् र मेहनतले सम्मानित स्थान दिलाउनेछ। तर आफ्नो उपलब्धि अरूलाई त्यहाँ सम्पूर्ण पर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मेहनतको फाइदाहरूले उठाउने चेष्टा गर्नेछन् भने सजग रहनुहोला। धनुराशि धनराशि दफा दबे इच्छा शक्ति बढ्नुका साथै केही कामको यस लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्यहरू गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। मकर राशि मकर राशि नमाक्ष भोज जिखिखु केखु गागी दिगो योजनाका लागि धेरै रकमहरू जुटाउनु पर्ला। अवसरका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थभावहरू देखा पर्न सक्छ। अरूको कर्कापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ भने आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। कुम्भ राशि नमाक्ष गुगे गोसासी सुचे सोध मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काम पनि उल्लेख्य फाइदा हुनेछ भने धेरै लगानीबाट नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयोजनका स्रोतहरू बढ्नेछन्। व्यापार तथा साझेदारीहरूमा मनज्ञ लाभ हुनेछ। महत्वाकांक्षी कार्यहरू शुभारम्भ गर्ने समय सबै उठ्नुपर्ने रकम हात लागि हुनेछ र पछिका लागि समेत लगानी गर्न सकिनेछ। अन्तिममा मिन्दासे सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लुभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने आफ्नो क्षेत्रमा प्रबुद्ध जमा हुन सकिनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती बन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। राशिफलमा आज जस्तो भन्यो तपाईँ भाग्यम भन्दा गरौँ विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि शुभ बित्नुहोस्। तपाईँको आजको राशिफल पछि नेपाल रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2082 साल साउन महिनाको 11 गते सोमबार आज तन दिन परेको छ। तनहु मिडियाद्वारा सञ्चालित शुक्ला घण्टा एफएम 97.9 मेगाहर्ट्ज सियर अनि सदस्य विवेक वाग्लेजीको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आज चालेको तपाईँले इच्छाएको काम गर्नुहोस्। तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

उहाँ लगायत आज तपाईँ रोजल्सले जन्मदिन मनाउँदै हुनुहुन्छ। आज तपाईँ रोजल्सको जन्मदिन परेको छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँट चालेका र तपाईँले इच्छाएका काम कुरा रहोस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यदि तपाईँहरू पनि आफ्नो इष्ट मित्र दाजुभाइ साथी सङ्गी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचनालाई टिपाउन सक्नुहुनेछ। 034 0││ 34││ 1││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││ 34││││
जानकारी पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ नै सुख बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हुनुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-0032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि सोले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
6: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229,
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-33-222, 9887-69-142।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मध्यम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
0: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोगु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मगन चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मगन चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोगु बसबार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16-78-78, 9825-52-7-63।

0: होइन यहाँ यसो आमा कहाँबाट चलेको
1: कटिहाल्नु भन्नु यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउ मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यहाँ पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
1: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
3: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
4: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
4: टिचर मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
6: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिसक्यो हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694530
7: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
9: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
7: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
11: तर महँगो होला नि
10: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
2: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग सुकुला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 560 22 938 र 98 028 22 938
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 560 33 398 र 98 465 10 950 इमेल rabin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
13: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
14: होइन कति पुन मोबाइल भन्दै कराएको
13: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि
14: कहाँ छ पुन मोबाइल
13: यही दुईवटामा तरकारी पसलको आडलमा छ
14: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
13: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
14: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 191 74 888 र 98 448 4800
15: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
16: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
15: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
17: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
13: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 560 28 587
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
21: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
22: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट चोक
22: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 560 124
0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
1: यहाँ पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: जानकारीको लागि फोन नम्बर 98 5 50 834
23: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
24: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
23: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98 5 60 62 452
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
26: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
27: Where do we begin?
26: With international news you can trust, BBC News.
27: Journeys into the heart of global events.
28: कुनै एउटा सरकारी अस्पतालले औषधि बाहिर किनाउँछ उहाँहरूको फार्मेसीमा औषधि छैन भने उहाँहरूले चाहिँ अपरेशनको चार्ज सपोज 15,000 छ भने 15,000 मात्र उहाँले क्लेम गर्नुहुन्छ बाँकी चाहिँ बिरामीको पैसा चाहिँ बाँकी रहन्छ यसले गर्दा चाहिँ बिरामीलाई पनि फाइदा हुन्छ र अस्पतालहरूलाई पनि के हुन्छ भन्दाखेरि आफूलाई नभएको आफ्नोमा नभएको सर्भिसहरूको पनि उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो प्याकेज भएर कटाउनु परेको हो वास्तवमा हामीले यो सुविधा नदिँदाखेरि पनि हामीले प्याकेज कटाएका छौँ भनेर उहाँले क्लियर भन्नुहुन्थ्यो भने अब उहाँहरूले चाहिँ हामीले जे सुविधा दियौँ जस्तै हामीले अपरेशन गर्यौँ अपरेशनको चार्ज 15,000 काट्यौँ त्योभन्दा बाहेक हामीले अरू चाहिँ बिरामीलाई किनाएको हाम्रो फार्मेसीमा थिएन बिरामीलाई किनायौँ हामीले चाहिँ यो चाहिँ पेमेन्ट गर्यौँ भन्ने त्यस्तो खालको चाहिँ यो झन् बिरामीको थैलीमा चाहिँ पैसा बाँकी रहिरहने यो चाहिँ राम्रो सुविधा हो जस्तो मलाई
29: लाग्छ अब यहाँले अघि भन्नुभयो कि अपरेशनको चार्ज त लियो तर बाँकी अरू सुविधाहरू हुनुहुन्छ नि जस्तो अस्पतालमा भर्ना गर्नुपर्ने अस्पतालको बेड चार्जहरूमा बसेको अथवा औषधिहरूको सेवा पनि पायो सुविधाहरू पनि पायो भने चाहिँ उसले एकमुष्ट 35,000 फेरि लिन पायो
28: पाइन्छ मजाले पाइन्छ यदि सबै सुविधाहरू जस्तो उहाँले यदि यो प्याकेजमा हुन्थ्यो भने सबै यसैले कभर गर्थ्यो तर फी फर सर्भिस भन्ना छ त्यहाँबाट पाउने औषधि जस्तै कुनै सरकारी अस्पतालको फार्मेसीमा सबै औषधि छैनन् भने जे जे औषधि त्यहाँबाट पाइन्छ ती औषधि अनि अब जस्तै आइसीयूमा बस्नु पर्यो भने आइसीयूको छुट्टै प्याकेज भयो ओपिडी भर्ना हुनुभएको छ भने भर्नाको प्याकेज सहितको त्यो 35,000 अझै यथावत नै छ त्यसलाई चाहिँ हटाइएको अवस्था छैन क्लेम गर्न संस्थाले पाउनुहुन्छ र बिरामीले पनि त्यो बराबरको सुविधा चाहिँ पाउनुहुन्छ
29: बाहिरबाट किनेको खण्डमा चाहिँ उसको औषधिको त्यो चाहिँ पाइँदैन
28: हामीले अहिलेसम्म पैसाको रिइम्बर्समेन्ट कसैलाई व्यक्तिलाई गर्ने गरेको छैन संस्थालाई गर्छौँ हामी त्यो चाहिँ यदि पाइएन भने संस्थालाई भन्नु पर्यो संस्थालाई यो सुविधा उपलब्ध गराइदिनु भन्दा अस्पतालले गर्यो भने हामी र अस्पताललाई चाहिँ रिइम्बर्स गर्छौँ तर व्यक्तिलाई चाहिँ गर्दैन
29: भनेपछि जति सेवा अस्पतालबाट पायो त्यसको पैसा चाहिँ त्यहीँबाट काट्यो बाँकी चाहिँ उसको थैलीमै भनौ न उसको आफ्नो जति खातामै जमा भइरहेछ भनेर आम नागरिकले चाहिँ बुझ्नु पर्यो यसमा होइन अब हाड जोड्नेको उपचारमा धेरैजनाले सुविधा नपाएको भन्ने पनि हामीले अस्पताल हस्पिटलहरूमा जाँदाखेरि चाहिँ बुझ्छौँ होइन। जस्तो यो हाडजोडीको उपचारमा चाहिँ सरकारले यो सेवा सुविधाहरू चाहिँ नराखेको हो कि त्यसमा जोड्न नसकेको हो कि के हो खासमा?
4: मलाई जहाँसम्म लाग्छ हाड जोड्नेको पनि हाम्रो धेरैवटा क्याटेगोरीमा चाहिँ उपचार सुविधाहरू छ, म यहाँलाई लिस्ट पनि उपलब्ध गराउन सक्छु होइन। जिन्जीको आन्दोलनको घाइतेहरूलाई हाम्रो यो कार्यविधिले छोएको छैन, उहाँहरूलाई चाहिँ मन्त्रालयको एउटा छुट्टै कार्यविधि छ, उहाँहरूलाई रिइम्बर्स गराउने भनेको छुट्टै कार्यविधि अनुसार रिइम्बर्स गराइएको छ। बिमाको कार्यविधिबाट कुनै पनि ऊ गराइएको कन्डिसन छैन, त्यही भएर यसलाई चाहिँ अलिक छुट्याउनु नै बेस होला। र त्यसमा चाहिँ अहिले अस्पतालहरूलाई व्यक्तिहरूलाई जुन रिइम्बर्स गर्नुपर्ने त्यो चाहिँ मन्त्रालयबाट भइरहेकै कन्डिसन छ, किन भन्दा म मन्त्रालयमा पनि आबद्ध भएकोले यो हाम्रो सिनियर म्यानेजमेन्ट टिमको मिटिङहरूमा उठ्ने गरेको छ, उहाँको घाइतेहरूलाई रिइम्बर्समेन्टको प्रोसेस चाहिँ भइरहेको छ।
29: नवयुवा आन्दोलनको क्रमको त कुरा गरिनँ मैले, बाँकी अरू हाड जोड्नेको समस्याहरू हुन्छ होइन, वर्षी नै हाम्रोमा त दुर्घटनाहरू भइरह हुन्छन् होइन, उहाँहरू घाइते भएर उपचारको लागि जान्छन् भनेपछि उहाँहरूले पनि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चाहिँ अपरेसनदेखि अरू उपचारहरू पनि पाउने भए,
4: बिमा गरेको बिमितले पाउने हुने भयो, अब बिमै नगरेकोले चाहिँ यो सुविधा पाउनुहुन्न बिमाको सुविधा। यदि बिमा गर्नुभएको छ भने इमर्जेन्सी जहाँ पनि जान पाइयो प्रथम सेवा बिन्दु पनि चाहिँदैन, यसको लागि चाहिँ इमर्जेन्सी कन्डिसन हो। इमर्जेन्सी कन्डिसनमा प्राइभेटमा जानुहोस् अथवा चाहिँ गभर्मेन्टमा हाम्रो प्राथमिक उपचार केन्द्र भनेर प्राथमिक अस्पतालहरू जहाँबाट पनि अहिलेसम्मको लागि क्लेम आइरहेको पाइरहेकै अवस्था छ म्याडम।
29: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं, विशेष गरेर स्वास्थ्य बीमा कार्यक्रम र यसको नवीकरणको अवस्थाका बारेमा। र कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। अब अलिकति हामीले सरकारले जुन अब नवीकरण नगर्नेहरू अघि हामीले भन्यौं नि 40% जति नवीकरण नगर्नेहरू पनि हुनुहुन्छ होइन, ती नवीकरण नगर्नेहरूलाई पनि भनौं न उहाँहरूलाई अलिकति सक्रिय बीमितको रूपमा ल्याउनको लागि केही कार्यक्रमहरू केहीबाट आकर्षित गर्ने केही तयारी योजनाहरू छ कि के छ?
4: हाम्रो यो वर्षको नीति तथा कार्यक्रममा नै के आएको छ भन्दा बिमालाई चाहिँ व्यापक पुनर्संरचना गरिनेछ र बिमितको संख्या चाहिँ 90% पुर्याउने, यो उहाँहरूको कार्यकालमा चाहिँ 90% पुर्याउने भन्ने,
29: 3 करोड़ जनसंख्याको
4: 90% पुर्याउने भन्ने जुन एम राखेको छ त्यसको लागि चाहिँ हामीले एकदमै भिगरसली लागिरहेका छौँ। यसको लागि चाहिँ हाम्रो तयारी के छ भन्दाखेरि हाम्रो ऐनमै व्यवस्था भए अनुसार संगठित संस्थाका राष्ट्र सेवक कर्मचारी र संगठित संस्थाका कर्मचारीहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा बीमामा आबद्ध गर्नुपर्ने भन्ने नै छ। अर्को चाहिँ विदेशमा जाने कामदारहरू पनि यसमा आबद्ध हुनुपर्ने भन्ने छ। उहाँहरूलाई यदि हामीले कम्पल्सन गराउन सक्यौं भने पनि हाम्रो कभरेज चाहिँ एकदमै हाई हुने देखिन्छ, किन भन्दा कोही न कोही कहीँ न कहीँ कुनै न कुनै सेवामा आबद्ध भएकै छन् होइन, त्यसले गर्दाखेरि चाहिँ प्राय हाम्रो यो इन्भल्भमेन्ट अथवा बिमितको संख्या चाहिँ बढ्न सक्ने अनुमान चाहिँ म गर्दछु।
29: हजुर, जुन यो पहिलाका कार्यकारी निर्देशकहरूले पनि यसलाई चाहिँ 3 करोड़ जनसंख्यालाई चाहिँ यसमा आबद्ध गराउने कार्यक्रमहरू अन्तर्गत चाहिँ जोड्ने भन्ने कुराहरू थियो होइन, तर उहाँहरूसँग हामीले कुराकानी गर्दा चाहिँ हामी अब कर्मचारी सञ्चय कोषमा पनि हामी आबद्ध छौं अथवा अरू अरू नागरिक लगानी कोषमा छ, विभिन्न माध्यमबाट चाहिँ हामीले त्यता भनौँ न फरक फरक रूपमा हामीले पेमेन्ट गरिरहँदाखेरि 2-3 वटामा जान चाहिँ हामीलाई अप्ठ्यारो छ भन्ने कुराहरू पनि छ। यसप्रति बोर्डले र भनौँ न अर्थ मन्त्रालय लगायत विभिन्न यहाँहरूको मन्त्रालयको छलफल चाहिँ के भइरहेको छ यस विषयमा?
4: यसमा चाहिँ हाम्रो विभिन्न मन्त्रालय लगायत हामी चाहिँ प्रधानमन्त्री कार्यालयमै बसेर हाम्रो यसमा चाहिँ सबै बसेर छलफल गरिरहेछौँ। जस्तै यो नागरिक लगानी कोषमा भएको चाहिँ अर्कै खालको हो र एससीएफ भनेर हामीले सामाजिक सुरक्षा त्यो भनेको छुट्टै मकसद लिएर आएको संस्था हो। यो चाहिँ हाम्रो स्वास्थ्य बीमा भन्ना साथ स्वास्थ्य बीमा बोर्ड चाहिँ विशुद्ध सामाजिक सुरक्षा भनौँ न त्यसको लागि आएको हो भनेको यो चाहिँ राज्यको दायित्व पनि हो। त्यही भएर राज्यले यसमा चाहिँ साँगुरिनु पर्ने होइन कि अझ धक फुलाएर सबै जनतालाई चाहिँ जो सक्दैन जो विपन्न छ उसलाई चाहिँ राज्यले दिने दायित्व नै हो यो र दिनै पर्छ भन्ने लाइनमा चाहिँ म छु। यसको लागि चाहिँ कसरी पनि सकिन्छ भन्दा साथ उहाँहरूले
28: त्यसमा एससिएफमा गर्ने नागरिक लगानी कोषमा गर्ने लगानी भनेको चाहिँ अब एक किसिमले भनेको ट्याक्स हर्नलाई अनि एससिएफमा भनेको 1% हो, यसमा पनि 1% नै हो। यो भनेको चाहिँ विशुद्ध हामीले के सोच्नु पर्यो भन्दा यो सामाजिक सुरक्षाको लागि हो र यो हामीले सामाजिक सुरक्षा कोषमा त्यहाँ आबद्ध भएको व्यक्तिलाई मात्र हुन्छ भने यो आम नागरिक सबैको लागि हो, देशका विपन्नदेखि विपन्न गरीब निमुखाको लागि हो भनेर त्यसरी सोच्न सक्यौँ भने चाहिँ यो हुन सक्छ। र यसमा चाहिँ हामीले टोटल आफ्नो आमदानीको 1% मात्र तिर्ने हो। यो भनेको राष्ट्र सेवक कर्मचारीहरूले जस्तो भुइँचालोमा भयो अनि अरू अरू जेएनजी आन्दोलनदेखि लिएर जुनसुकै उसमा चाहिँ कम्तीमा 2%सम्म कतिसम्म तिरिरहेको छ। त्यही भएर राज्यलाई दिने दायित्व हो भनेर हामीले गर्न सक्यौँ भने 1% तिर्ने हो। सायद सबैजना चाहिँ खुसी भएर तिर्नुपर्ने होस् अथवा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने होस् मलाई चाहिँ लाग्छ।
29: जस्तो यही बिमा कार्यक्रममै होइन उहाँहरूलाई चाहिँ एकदमै अहिलेसम्म चाहिँ आग्रह अनुरोधका भरमा चाहिँ हामी अगाडि बढ़िरहेका छौँ होइन, सधैँ आग्रह र अनुरोधमा त उहाँहरू आउनु भएको पनि छैन भनेपछि यसको लागि चाहिँ प्रधानमन्त्री कार्यालयबाट नै केही बाध्यात्मक परिस्थितिहरू पनि सृजना गर्ने केही भनौँ न त्यो खालको कामहरू अगाडि बढ़ेको छ कि यसरी नै आग्रह र अनुरोधमै अगाडि बढ़ने प्रयास भइरहेको छ।
28: ठिकै कुरा आउनु भयो। यसमा चाहिँ हाम्रो क्याबिनेट प्रस्ताव लाने तयारीमा चाहिँ छ मन्त्रालय। यसको लागि चाहिँ व्यापक पुनर् संरचना भने अब कसरी जाने, प्रधानमन्त्री कार्यालय पनि कसरी जाने, सबै हामी एउटा टिममा एलाइन भएर हामी टेबल टकमै छौँ, हामी कुराकानीमै छौँ। यसले केही निचोड निस्क्यो भने छिट्टै नै सायद एउटा क्याबिनेट डिसिजनबाट सबैलाई आबद्ध गराउने भन्ने कुरा चाहिँ हुन सक्छ।
29: अब यसरी नै छलफलहरू अगाडि बढ्दा चाहिँ विशेष गरी विभिन्न अब यही म आउँदाखेरि चाहिँ 7-8 जना बिमा बोर्डका हाम्रा निर्देशकहरूसँग चाहिँ हामीले छलफल गर्दै हजुर आइसक्नु भएको छ होइन। अब विगतका बिमा बोर्डका निर्देशकहरू र तपाईँहरू बसेर यसमा छलफल चाहिँ कतिको गरिरहनु भएको छ?
28: छलफल चाहिँ गरिरहेकै कन्डिसन छ। पहिला र अहिलेको कन्डिसन यो तपाईँले भनौँ न हाम्रो राज्य सत्ताको पुनर्संरचना पछिको अहिले हामीलाई थोरै सजिलो किन छ भन्दा एउटै लाइनमा कुरा गर्दाखेरि हामी एकैचोटि हामीलाई हायर लेभलमै प्रधानमन्त्री कार्यालयमै हाम्रो डिस्कसनहरू हुने हुँदाखेरि चाहिँ यसको लागि चाहिँ पोजिटिभ इम्प्याक्ट छ अथवा चाहिँ राम्रो हुन सक्ने अलि राम्रो गति लिन सक्ने जस्तो मैले देखेको छु। अगाडि चाहिँ अलिकता के हुन्थ्यो भन्दाखेरि पोलिटिकल एलाइन्समेन्ट नमिलेकोले गर्दाखेरि अलिक गाह्रो हुने जस्तो देखिन्थ्यो भने अहिले चाहिँ त्यो कन्डिसन छैन, हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भन्ने लाइनमा नै त्यसरी नै वाद विवाद अथवा चाहिँ हाम्रो भनौँ न एक किसिमको सरसल्लाह हुने गरेको छ।
29: अब बिमा कार्यक्रम प्रति चाहिँ विशेष गरेर अब अहिलेसम्म चाहिँ हामीले बिमितहरू बढाउँदै लाने भनेर भनेका छौँ, 1 करोड़को हाराहारीमा छ अहिले बिमितहरू होइन। अब त्यही अब लक्ष्य त 3 करोड़ै जनसंख्यालाई चाहिँ यसमा आबद्ध गराउने नै हो होइन, भनेको त्यति सजिलो त पक्कै छैन। नवीकरण नगर्नेहरू पनि धेरैजना छन्। यसबीचमा चाहिँ जस्तो अस्पतालमा औषधि नपाइने, अतिरिक्त शुल्कहरू तिर्नुपर्ने, सेवा नपाउने, अब लाइन बस्नुपर्ने विभिन्न समस्याहरू छन् नि, जसले गर्दाखेरि बिमा सेवा बिमा कार्यक्रममा त्यो सेवाहरू लिन पनि एकदमै नागरिकहरूलाई अप्ठ्यारो गाह्रो भइरहेको छ। यसको लागि अस्पताल र तपाईँहरू बीच चाहिँ छलफल भएर केही निष्कर्षहरू निकालेर नयाँ यो आर्थिक वर्षमा केही फरक रूपमा चाहिँ नागरिकले सेवा पाउने अपेक्षा गर्न सकिन्छ?
28: पक्कै पनि यो वर्षदेखि अलिक फरक रूपमै उहाँहरूले सेवा पाउनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु। किन भन्दा पहिलाका वर्षहरूमा उहाँहरूको चाहिँ भनौँ न तिर्नुपर्ने रकम नै हाम्रो दायित्व एकदम बढ़ी थियो, अस्पतालहरूलाई हामीले भुक्तानी दिन सकिरहेको अवस्था थिएन, जसले गर्दा अस्पतालहरू आफैलाई पनि एकदमै गाह्रो भइरहेको। किन भन्दा हामीले वर्ष दिनसम्म उहाँहरूको भनौँ न क्यास फ्लो दिन नसक्दा एकदमै भनौँ न औषधि पनि किन्न नसकेको होइन, अनि फार्मेसीमा औषधि रित्तिसकेको भन्ने उहाँहरूको साह्रै कम्प्लेन हुन्थ्यो।
29: तलबै
28: हजुर ठिक कुरा गर्नुभयो। स्पेसल्ली हाम्रो के भन्ने अब यो प्राइभेट हस्पिटलहरूमा त यसैबाट तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ, त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो। अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुस महिनासम्मको पूरा फरफार गरिसकेका छौँ। अब आयो भने पनि हामीले क्रमिक रूपमा हामीले अहिले चाहिँ कसैलाई बायस गरेका छैनौँ, सरकारी निजी सामुदायिक सबै लाई चाहिँ आफ्नो उहाँहरूले क्लेम गरेको रकमहरू हाम्रोबाट जति चाहिँ क्लेम उठेको छ, जति चाहिँ दाबी शाखाबाट भनौँ न रिजेक्सन बाहेकका सबै क्लेमहरू चाहिँ उहाँहरूलाई दिइसकेको हुँदा अब औषधि किन्न उहाँहरूलाई गाह्रो हुँदैन। पहिला चाहिँ के थियो भन्दा तीन महिनाको क्यापिङ हुँदा तीन महिनासम्म दिनुपर्ने औषधि उहाँहरूसँग रकम अभाव भनौँ न पैसाको अभावले गर्दा फार्मेसीमा औषधि राख्नु पाउनु भएको थिएन। अब चाहिँ सबै रेगुलर पैसा गइरहेको हुँदा त्यो पैसा चाहिँ उहाँहरूको ट्रान्जेक्सन भइरहेको छ, जसले गर्दाखेरि औषधि पुरा राख्न पाउनुहुन्छ। र औषधि जुन तीन महिनाको लागि भनेको थियो, तीन महिनाको लागि दियो भने त त्यो महिना महिनामा पन्ध्र दिनमा आउने जुन सेवाग्राही हुनुहुन्थ्यो नि उहाँले गर्दा पनि भिड हुन्थ्यो क्या। अब भनौँ न तीन महिनालाई दिने औषधि पन्ध्र दिनलाई दिएछ भने पन्ध्र दिनमा लाइन लाग्दाको त्यो जुन बिमितहरूको भिड छ अब त्यो चाहिँ तीन महिनापछि आउने भएपछि पक्कै हट्छ पनि र उहाँहरूलाई सजिलो पनि हुन्छ। र अर्को कुरा हामीले अलि अस्पतालहरूलाई पनि यो जस्तो उहाँहरूलाई लाइन लगाउनु पर्ने त्यो कुराहरूमा चाहिँ हामी अब स्ट्रिक्टली मोनिटरिङ गर्न सक्छौँ। पहिला मोनिटरिङ गर्दा तपाईँहरूको पैसै आएको छैन, हामीले दिनै सकेका छैन भन्ने उहाँहरूको एक किसिमको भाष्य हुन्थ्यो भने अब त्यो भाष्य हुन पाउँदैन। हामीले रेगुलर उहाँहरूलाई क्यास फ्लो गराइराखेका छौँ, उहाँहरूको दायित्व तिरिरहेका छौँ भनेपछि अब त्यो भनेर उहाँहरू पन्छिन नि पाउनुहुन्न। र स्ट्रिक्टली यदि त्यो इम्प्लिमेन्ट भएन अथवा चाहिँ हाम्रो ऐन कानून अनुसार काम भइरहेको छैन भने त्यहीँनिर दण्ड जरिवानाको क्लजहरू पनि हाम्रो ऐन नियमावलीमा भएको हुँदाखेरि उहाँहरूले अब यो चाहिँ गरेन भने हामीले त्यही टाइममा त्यही फिल्डमा चाहिँ एक्सन लिन सक्छौँ।
29: अब बीचमा चाहिँ केही अस्पतालहरूले, सरकारी अस्पतालहरूले र निजी अस्पताल धेरैले चाहिँ यो बिमा कार्यक्रमबाट हात झिकिसकेका पनि थिए होइन, उहाँहरू चाहिँ हामी चाहिँ अब सेवा दिन सक्दैनौँ, यो बिमा कार्यक्रममा हामी आबद्ध हुन सक्दैनौँ भनेर बाहिरिनु पनि भएको थियो होइन। बाहिरिएका ती अस्पतालहरूलाई चाहिँ भित्र्याउन कतिको सफल हुनुभयो त यहाँ आइसकेपछि?
28: मलाई जहाँसम्म लाग्छ एक दुईटा अस्पतालहरू चाहिँ अब यो पैसा नतिरेको कारणले, हाम्रो आर्थिक दायित्व धेरै भएको कारणले गर्दाखेरि अब हामी चलाउन सक्दैनौँ भनेर बन्द भइसकेका अस्पतालहरू पनि आइसक्नु भएको छ। स्पेसली हामीले अहिले प्राइभेट अस्पतालहरूलाई चाहिँ हामीले आकस्मिक इमर्जेन्सी बाहेक अरू नदिएको हुनाले उहाँहरूलाई चाहिँ अझै यो अरू सेवा पनि पाए हुन्थ्यो भन्ने चाहिँ छ। हामी यदि आर्थिक रूपमा सक्षम भयो भने हामी उहाँहरूलाई पनि दिन्छौँ। अहिले हाम्रो धेरै बन्द भएको त्यस्तो कन्डिसन छैन, अहिले चाहिँ सुविधा थैली पनि न्यायचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ। त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ।
29: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयास बारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता तीनजनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पायो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सुनि ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएका समस्या र समाधानका लागि भइरहेको प्रयास बारेमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गरिरहेका छौं।
2: म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धेरै धेरै धन्यवाद।
2: विशेष गरेर हामीले विभिन्न जुन खालका स्वास्थ्य बीमा कार्यक्रममा आएका समस्याहरूको बारेमा चर्चा गर्यौं, नवीकरणको अवस्थाको बारेमा कुराकानी गर्यौं होइन। अब विशेष गरेर अलिकति नवीकरण नगरेका र बाहिरका नागरिकहरूलाई फर्काउने यो एउटा एकदमै चुनौतीपूर्ण नै छ पक्कै पनि होइन। यसको लागि चाहिँ विशेष के योजना छ?
3: विशेष योजना भनेर मैले जुन संगठित संस्थाका कर्मचारीलाई अनिवार्य रूपमा आबद्ध गराउने भनेर भनिन्छ कि त्यसबाट पनि कुनै न कुनै रूपमा संस्थामा चाहिँ आबद्ध हुनुहुन्छ, त्यसबाट पनि धेरै फर्किन सक्ने मैले आशा गरेको छु। र अर्को कुरा भनेको हामीले जुन यो रिस्क पुलिङको एजुकेशनहरू हामीले ग्रासरूट लेभलसम्म गाउँ गाउँसम्म दिन सक्यौं भने यसबाट पनि पक्कै फर्किनुहुन्छ भन्ने मैले चाहिँ आशा गरेको छु।
2: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बीमा चाहिँ गर्नु भएको छ तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
3: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुनसक्छ। एमआरआई गराउनको लागि ठूला अस्पताल, ठूला संघीय अस्पताल होइन, रेफरल अस्पतालमै आउनुपर्ने हुनसक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले पस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थे।
2: हजुर, समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छ र अघि मैले पनि भनिहाले, जस्तो हाड जोर्नीकै भनौ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्या लिएर आएको तर अब अपेक्षा गरे अनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन, तीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले लिने अनि बाँकी चाहिँ पछि गर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक संकुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
3: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ चिकित्सित बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000 बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000 आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000 क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयु सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइरहेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइरहेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
2: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन। भनेको बीमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
3: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भन्न स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्टमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ उहाँहरू।
2: कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बीमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बीमा कार्यक्रमकै केहीमा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन, निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
3: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउन सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छौँ, टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ। र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट, मन्त्रालय थ्रुबाट, प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ, र अन्तत गोता हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
2: अब बीमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले, आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बीचमा हामीलाई आर्थिक संकट पनि परेको हो होइन, त्यो आर्थिक संकट फेरि पनि नदोरेला भन्न सकिन्न। अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ, बीमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
3: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो, म चाहिँ बीचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन, अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व, राज्यले दिनुपर्छ, र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बीचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन, हो राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ, हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि, अथवा चाहिँ हाम्रो जुन संगठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छन् त्यो पनि आउने हो कि, र हामीले निशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ, र यसले गर्दाखेरि हाम्रो आर्थिक संकट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
2: अब बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने, अथवा कस्तोलाई चाहिँ हटाउनुपर्छ, अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
3: यसमा चाहिँ के छ भन्दाखेरि अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ, लक्षित समूहभित्र चाहिँ हाम्रो 7 चाहिँ क्याटेगोरी छ, 7 क्याटेगोरीमा के छ भन्दा 70 पुगेको होइन इल्डरली भन्छौँ हामी, अथवा चाहिँ ज्येष्ठ नागरिक, उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ, त्यो बाहेक अरू सबैलाई चाहिँ अरू पनि म भन्दै जान्छु, जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो, कुष्ठरोगीको 10 परिवार छ भने 10 परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन। र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन। अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले एमडीआरटीबी होइन ड्रग रेजिस्टेन्स टिबी भन्छौँ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को एचआईभी संक्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला, तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने अथवा चाहिँ मल्टीड्रग रेजिस्टेन्स टिबी एचआईभी संक्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि किन भन्दा उहाँहरूको पनि प्रिमियम उठ्थ्यो नि त. अब त हामीले एउटा मल्टीड्रग टिबीको 10 फ्यामिली छ भने 10 हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको 2,00,000 चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ. त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ. स्पेसली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मान दिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ. त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोच्छ.
2: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौं होइन. स्वास्थ्य बीमा कार्यक्रम आएको पनि 1 भइ नै हाल्यो होइन. यो 1 अवसरमा हामीले पटक पटक यस विषयमा छलफल पनि गर्यौं मूल्याङ्कन पनि गर्यौं होइन. अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढ़िरहनु भएको छ.
3: हजुरले ठिक कुरा नै आउनु भयो. ऐन

0: पोसिबल हुन सक्छ ती कार्यविधिहरू ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिराखेका छौँ। त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो मलाई।
1: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि ती कुराहरू भनिसक्नु भएको छ। यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
0: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू, सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने, जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ, जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ, त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने। त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ, जस्तो अघि भन्यौँ हामीले पेन प्याकेज भयो, अनि यो जस्तो नवजात शिशुका कुराहरू छन्, ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ, त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ।
1: प्रष्टाइ दिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
0: हाम्रो प्याकेज भनेको हामीले धेरै उ गर्न खोजेको चाहिँ सुविधा थैली छ। हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेसहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो, त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो। अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन, कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो। अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन।
1: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौँ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको, औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्न खोज्नु भएको यहाँनिर?
0: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन, औषधिका स्ट्रेन्थहरू हुन्छन् नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 अब कभर अप गर्ने गरिकन, र कुनै कुनै कम्पोजिसनवाला औषधिहरू छ भने हाम्रो चाहिँ कम्पोजिसन भन्दा सिङ्गल उसमै जाने औषधिहरूलाई चाहिँ हामीले सिङ्गलबाटै पठाउन खोजेको हो। औषधिमा कटौती भन्दाखेरि पनि हाम्रा केही नमिलेका उहरू मात्र मिलाएका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन।
1: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
0: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो, त्यही भएर गर्नुपर्छ। यहाँको यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आईटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने, बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरह भएर अहिलेबाट चाहिँ अलिक सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ। र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नुभएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ। र म बाहिर छु, म चाहिँ सपोज म बिमा गराउन चाहन्छु, म जिल्ला बाहिर गइरहेको छु, त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भए भएर अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले देखेको छु।
1: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ?
0: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ, त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रि रजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा शुरू हुँदैछ।
1: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो, अब अनलाइन भनेपछि अलिकति अब शहरीकरण शहरी क्षेत्रकोलाई मात्र अलिकति फोकस हो कि भन्ने पनि हुन्छ, किनभने

0: दूर दराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुन सक्छ होइन। फेरि कतिपय अब इक्जाम्पल दिउँ, राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन। त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
1: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआईडीसँग टाई अप गरेका छौँ। हजुरले एनआईडी भर्दाको कुरा गर्नुभयो, अहिले चाहिँ एनआईडीसँग टाई अप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ, अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन। र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन, जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू, उहाँ बिमित अथवा जो बिमित हुन सक्नु भएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ, उहाँहरूसँग मोबाइल छ होइन, अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ, त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु।
0: हजुर, अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ? यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ?
1: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इमेज सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ। त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो, लगइन गर्दा सर्टेन कुराहरू सोध्छ, त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेशनल आईडी राख्नुपर्ने हुन्छ। नेशनल आईडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र, नागरिकता होइन, राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ। अनि त्यसपछि नामहरू भरिर नै पर्दैन, अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआईडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ। र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ, त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ, धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन, त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ। हेरौँ, लेट्स सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ, त्यसपछि हामी फेरि अझ छलफल गरौँला हजुरसँग।
0: धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ, जुन विभिन्न गुनासोहरू पनि आइरहेको छ, विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन होइन। खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो, नवीकरण गरेन भने चाहिँ उहाँलाई चाहिँ अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा?
1: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ। जस्तो मेरो अहिले साउनमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न पर्ने, असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यू गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गऱ्यो भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा, गरेन भने चाहिँ सक्यो, उहाँ चाहिँ फेरि री रजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनुपर्ने हुन्छ।
0: भनेपछि केही गरी बीचमा तीन चार महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नुपर्ने भयो होइन? भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो,
1: हजुर नयाँबाट सुरु हुने भयो, किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ, ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ।
0: भनेपछि त अलिक नागरिकहरूलाई अलिक समय नदिएको उहाँहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा नि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त, अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त।
1: होइन, यो त टाइम भनेको टाइम बाउन्ड नै हो, टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ एक्टिभ बिमित कति छ भन्ने डाटा निकाल्न, त्यही भएर कठोर भएको भन्दा नि एक महिना अगाडिसम्म टाइम दिएको हो। जस्तो मलाई भदौ हजुरले भन्नुभएको जस्तो असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ, एक महिनाभित्र गर्नुपर्ने हो, एक महिनाभन्दा बेसी टाइम त कति दिन हो फेरि।
0: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बीमा कार्यक्रममा आबद्ध हुनुहुन्न होइन, उहाँहरूलाई चाहिँ बीमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त?
1: त्यो आकर्षित गर्ने भनेको हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ त्यसैले गर्दा हो। अहिलेको हाम्रो उमा चाहिँ के छ भन्दा यो प्रचार प्रसारमा हामी एकदमै तल्लो भन्नु ग्रास रुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
0: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन, त्यो चुनौतीहरू पार गर्नको लागि भनौँ बिमालाई चाहिँ निरन्तरता दिनको लागि चाहिँ के आवश्यक देख्नुहुन्छ यहाँले?
1: नीतिगत सुधारको कुरा त हजुरले अघि नै उठाउनु भइसकेको छ होइन। बिमा आफै के छ भन्दा बिमा आफै अस्थायी छ क्या। यहाँको स्ट्रक्चर नै के छ भन्दाखेरि यहाँ 10 वर्ष भइसक्दाखेरि पनि बिमाको आफ्नो दरबन्दीहरू त्यस्तोहरू स्वीकृत भइसकेको अवस्था छैन। कम्तीमा सेन्टरको होइन काठमाडौँको यो बिमा अथवा चाहिँ संघीय बिमा एउटा चाहिँ स्ट्रक्चर थाहै भइदियो, यहाँका कर्मचारी कन्टिन्युस बस्यो भने न बल्ल यसको इम्प्रुभमेन्ट हुने हो। यहाँ चाहिँ अब करारका छ महिने कर्मचारी जो चाहिँ टर्न ओभर भइरहन्छ उहाँहरूले चलाइरहनु भएको छ। त्यही भएर कम्तीमा यहाँको ओएनएम भनौँ न व्यवस्थापन चाहिँ थाहै हुन सक्यो भने चाहिँ पक्कै पनि यसले गति लिन सक्ला भन्ने मैले एउटा सोचेको छु होइन। जो चाहिँ थाहै रूपमा यहाँ बस्नुहुन्छ उहाँले चाहिँ राम्रा नीतिहरू त्यस्तोको लागि चाहिँ वकालत गर्नुहुन्छ भन्ने सोचेको छु। एउटा हुनुपर्ने भनेको मैले देखेको यो यसको थाहै संरचना स्वीकृत भयो मन्त्रालयबाट भने पनि केही राम्रा पक्षहरू बिस्तारै उग्रिँदै जानेछन् जस्तो मैले सोचेको।
0: पहिलो महिला बिमा बोर्डमा निर्देशकको रूपमा आउनुभएको छ, तपाईँ जाने बेलासम्म चाहिँ केही सुधार गरेर यो चाहिँ म सुधार गरेर जान्छु भन्ने केही छ योजना?
1: मैले चाहिँ उहाँहरूको जुन आर्थिक दायित्व जुन तिर्न नसकेर यो अवस्थामा पुगेको छ अथवा चाहिँ हामीले कन्ट्रोलिङ कुनै पनि स्वास्थ्य संस्थालाई गर्न सकेका छैनौँ, यो पूरा फरफारक गरेर सम्पूर्ण दायित्वहरू उहाँहरूको तिरिसकेर र सबैलाई चाहिँ एकदमै भनौँ न ऐन नियम अनुसार चाहिँ काम गर्ने अनुशासन कायम हुने गरी काम गर्ने गरेर जाने र अनलाइन रजिस्ट्रेसन सुरुवात गरेर सबैले अनलाइनमा नै आफैले भर्न सक्ने गरिकन त्यस्तो प्लेटफर्म एउटा तयार गर्ने र संगठित संस्थाहरू सबैलाई आबद्ध गराउने, यो यति हुन सक्यो भने बिमाको जुन रिस्क पुलिङको प्रिन्सिपलमा आधारित छ त्यो हुन सक्छ, त्यति गराएर चाहिँ जान्छु भन्ने चाहिँ एम चाहिँ उद्देश्य मैले त्यसरी राखेको छु।
0: म धेरै धन्यवाद दिन चाहन्छु एकदम व्यस्त समयको बावजुद पनि हामीलाई यो बिमा कार्यक्रम र नवीकरणको अवस्थाको बारेमा हामीलाई विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा।
1: धेरै धन्यवाद। मलाई पनि यहाँले चाहिँ जुन मौका दिनुभयो जस्तो बिमाको बारेमा केही राख्ने, मैले भनौँ न व्यक्ति व्यक्तिलाई भन्दाखेरि एक दुईजनाले मात्र सुन्नुहुन्थ्यो होला, यहाँको भनौँ न यो नेटवर्कबाट धेरैभन्दा धेरै हाम्रा दूर दराजका भनौँ न बिमित जो हुँदै हुनुहुन्छ जो हुने क्रममा हुनुहुन्छ उहाँहरू सबैले सुनेर यसलाई चाहिँ एउटा अवसरको रूपमा युज गरेर चाहिँ उहाँहरू बिमामा आबद्ध हुनुहुनेछ भन्ने पनि मैले ठूलो आशा राखेको छु। यसबाट कम्तीमा कसैले बिमा बुझ्नुभएको छैन भने बिमा भनेको आफ्नो खल्तीबाट धेरै पैसा खर्च गर्न नपरोस् भनेर गरिने एउटा लगानीको पद्धति हो। यसमा आबद्ध हुनुभयो भने गाह्रो साह्रो पर्दाखेरि चाहिँ कभर अप गर्छ, यसले चाहिँ राम्रो टेवा दिन्छ। त्यही भएर सबैजना यसमा सक्रिय हुनुहोस् अथवा चाहिँ इन्भल्भ हुनुहोस् भन्न चाहन्छु।
0: वहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। वहाँसँग स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको उत्साहजनक सहभागितामा कमी, यसमा देखिएको समस्या र समाधानका लागि भइरहेको प्रयासबारे कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बद्लिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: सुन त मेरो कपडा प्याकिङ गर्दियौ त।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Shukla Gandaki FM 97.6
5: Dadu
4: बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर सुझाउ हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्के हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनीका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भिटी बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9840 80 29। दमौली शाखाको लागि सम्पर्क 9807 13 425।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा सस्तो र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178, 9560007178।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।
3: सुरुमा अत्यावश्यक गाडीलाई मात्र अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाडीलाई शुल्क नलाग्ने, शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै, अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य, र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ। 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास प्रहार गर्यो, त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड़ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाण्ड प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा 60 रूपियाँ, मिनी बस, ट्रक तथा टिपरलाई काठमाण्ड प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाण्ड प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क लाग्नेछ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाण्डुमा 2 वटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बियर विषयको प्रश्न पत्र परीक्षा सञ्चालन भएको केही मिनटमै वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्न पत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्व भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगंजको नारायणी अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा कर्मचारीहरूले आफूहरूमाथि अस्ति शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि हिजोदेखि आकस्मिक सेवा बन्द भएको हो। आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। अस्पतालका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन्। अस्ति शनिबार वीरगंज महानगरपालिका 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा ज्यान गएपछि परिवारका सदस्य तथा आफन्तहरूले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद रामलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँको त्यही अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानून बमोजिम कार्यवाही गर्नुपर्ने माग गरेको छ। भारतसँग सीमा जोड़िएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्ट्रक्सन बीआईडी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका 2 जना रूसी र 1 जना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्ष यानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुदस्वोर्जकोभ र सर्गेई मिकाएव र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्याराशूटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले 3 जना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोस्कोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका 3 जना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेट र नेदरल्याण्डसले 6 विकेटले हराएका छन्। नामिबियाले भने आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले 4थो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा 1 जनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवेणीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषता
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
11: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
21: सुन
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि धुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
21: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
26: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
25: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
26: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
27: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
28: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
29: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमपी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
30: हजुर, दान गरौ।
31: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
32: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
31: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
33: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
34: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
33: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
35: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
34: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
36: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
35: ओम एम आभूषण सुनचाँदी दोकान,
33: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460769246, 98058800008।
29: शुक्ला गण्डकी एफएम 97.6।
30: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
29: लिम्बू सुतिनी वनपाखा
36: मौलिक लोक संस्कृति को सजना को लागि कार्यक्रम गाम देशी का
30: भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको ओमेन आभूषण सुन चाँदी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक गरगनाहरू र सुनचार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापाउला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही पोखरा दमौली बस रोक्ने ठाउँ अनि त्यसपछि पहिला भीमसेन मन्दिर रहेको थियो, अझै छैन, यो बाटो बनाउने क्रममा भत्किएको छ। त्यो गल्लीबाट तपाईँहरू छिर्नुभयो भने बायाँपट्टि ओमेन आभूषण सुनचारी उद्योग लेखिएको छ, त्यहाँ गएर तपाईँले गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। तपाईँहरूलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगिन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज भने हामी सोमबारको बसाइमा छौं। सोमबारको बसाइमा तपाईँहरूको फेसबुक कमेन्टलाई मैले कार्यक्रममा स्थान दिने गर्छु। हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने लुक भाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ। अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ, कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टलाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ र गीत पनि रोज्न सक्नुहुन्छ। गीतहरू तपाईँले रोज्नुभएको गीतलाई पनि हामीले यस कार्यक्रम मार्फत चाहिँ प्रसारण गर्ने गर्दछौँ। तपाईँहरू कमेन्टहरू गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक साङ्गीतिक उसले स्वरूप एउटा सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउने नै छु भन्दै ती बेलाको क्रममा भने मायाले मलाई हेरेको हेरे भनिरहेको छ खेमसेन्चुरी र त्यस्तै यसमा आवाज रहेको छ कल्पना देवकोटाको उनलाई शब्द नेत्रहरू खेमसेन्चुरीको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसो मधुरभाका मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। नयाँ लिमालाई हेरेको हेरे भनिरहेको थियो। खेम सेन्चुरी र कल्पना देवकोटाको आवाजमा रहेको थियो तपाईँहरूको माझ, मैले स्थान दिइसके ल यसो नेत्र अरायल खेम सेन्चुरीको रहेको थियो। अब भने म तपाईँहरूको कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु, कमेन्टतिर आँखा लगाउँदैछु है। कमेन्ट गर्नुभएको छ कफाडी केटीजीले, तिम्रो बोली सुन्न भन्ने गीत प्ले गरिदिनु हस् भन्नुभएको छ। हस् हुन्छ, यसो मात्र भागलाई म कार्यक्रममा स्थान दिनेछु। अनि त्यस्तै लेख्नु भएको छ, ल ल म त बिरामी भएर हस्पिटलमा छु भन्नुभएको छ। ल के भाइ, हाम्रो कफाडी केटीजीलाई छिट्टै शीघ्र स्वास्थ्य लाखको कामना छ है, छिटो छिटो निको हुनुहोला। अनि त्यस्तै लेख्नु भएको छ, लवली ब्युटिफुल सिजी एण्ड दर्शन हजुर, दर्शन ओके मिस यु किस यु भन्नुभएको छ। हुन्छ, धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि र तपाईँको शीघ्र स्वास्थ्य लाखको पनि हामी होइन हाम्रो एफएमबीको तर्फबाट एकदमै आभार व्यक्त गर्दछौँ है। छिट्टै सन्चो हुनुहोला भन्न चाहन्छु। मौसम आज भोलि यस्तै यस्तै नै छ है, त्यही भएर अलिकति मौसमको पनि ख्याल राख्नु, आफ्नो शरीरको पनि ख्याल राख्नु होला र छिट्टै निको भयो भनेर चाहिँ कमेन्ट चाहिँ गर्नुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा भने हाम्रो गफाडी केटीजीको रोजाइमा रहेको तिम्रो बोली सुन्न भने यस मधुर गीतलाई स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँहरूको माझ पाउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहुन्न विष्णुमाझी र ईश्वर राणा भाटको आवाजबाट सुन्दैछ त प्रेम सागर पौडेल गराएको। यति बेलाको क्रममा स्वीकार्नुहोस् यसो मधुर भाका।

हजुर, यसो मधुर भाकामल तपाईँको माझमा राखिसके हाम्रो गफाडी केटीजीको रोजाइमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि म कमेन्ट तर्फ नै जान्छु। हामीलाई कमेन्ट गर्नुभएको छ ओम जीले लेख्नु भएको छ, नमस्ते साथै मिठो लोक सांगीतिक अभिवादन भन्नुभएको छ। हजुरलाई पनि नमस्ते, हाम्रो तर्फबाट एकदमै धेरै धेरै माया अनि शुभ दिनको कामना भन्नुभएको छ। हजुरलाई पनि शुभ दिन, शुभ रहोस् होइन, दिनहरू शुभ रहोस् भन्न चाहन्छु। एकदम धेरै धेरै धन्यवाद। मलाई चाहिँ विमल राईको रानी घाटैमा किन काँडा रोप्यो नि निर्माया आउने बाटोमा भन्ने गीत बजाइदिनु है भन्नुभएको छ। सुन्छ, म यस्तो मधुर भाकालाई कार्यक्रममा स्थान दिनेछु। र त्यस्तै लेख्नु भएको छ, सम्झनु पर्दा शुक्ला गण्डकी नगरपालिका 11 नाम्चीकोटमा बसेर कहिले काहीँ कुर्लुङ खोले कता गएछ भनेर मलाई सम्झिरहने सबैलाई आराम छु अनि सबै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। त्यो गीत सुनाउन चाहन्छु, धन्यवाद भन्नुभएको छ। हेमिटी कमेन्टको लागि एकदम धेरै धेरै धन्यवाद हाम्रो होम रन्ता रन रियल पोरजीलाई हेमिटी कमेन्टको लागि। म चाहिँ यसो मधुर भाकालाई कार्यक्रममा स्थान दिनेछु। यति बेलाको क्रममा पनि हाम्रो होमजीको रोजाइमा रहेको छ रानी घाटेमा भने यति बेला क्रम भने स्वीकार्नुहोस् यसो मधुर भाका अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म उपस्थित हुनेछु।

हजुर रानी घाटैमा किन काँडा रोपेउनी निरमाया आउने बाटैमा यसो मधुर राख्न मैले कार्यक्रममा स्थान दिइसके हाम्रो उम्जीको रोजाइमा रहेको थियो विमला छेत्री र शर्मिला गुरुङको आवाजमा रहेको थियो पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ र यदि तपाईँ भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रमका बेसीको भागका आज हामी रहेका छौं सोमबारको बसाईमा तपाईँको फेसबुक कमेन्टलाई पालै पालो कार्यक्रममा स्थान दिइराखेको छु पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ यदि तपाईँहरू रेडियो खोलेर सुन्दै हुनुहुन्छ होइन फेसबुकहरू चलाउँदै हुनुहुन्छ भने हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखेको फेसबुक आइडी छ त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ अनि आफूलाई मनपर्ने लुक भाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुन्छ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी संगीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ तपाईँहरू पनि कमेन्ट गर्दै गर्नुहोला यति बेलाको क्रममा भने तपाईँहरूको माझमा अर्को सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउने नै छु भन्दै यति बेलाको क्रममा भने पानी खायो बाघैले भनिरहेको छ खड्क गरबुजा र अन्य सत्रमा रहेको छ यति बेलाको सिकानु शेर्षो मधुर भाका

हजुर, सुमधुर महाकाला मैले कार्यक्रममा स्थान दिइसके पके पनि मन पर्यो होला आज भने नै सुमधुर लुक भएकाहरूलाई कार्यक्रममा स्थान दिँदै अनि अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एथिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचार उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। र आज हामीलाई ज जसले कमेन्ट गर्नुभयो तपाईँ सम्पूर्णलाई पनि एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा बाटो भिरे भिर भन्ने कुलेन्द्र विक र देवी घटीको आवाजमा रहेको छ भने लय शब्द शिव अकेली र कमल कुमार केसीको रहेको छ। सुमधुर भाकलाई स्थान दिँदै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु तपाईँको बाँकी बस्छु भन्ने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460692 46, 98098
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
6: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
11: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705725, मोबाइल 98560338, 98461356058।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98560043952 र 98056।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नेछ। अब समाचार सुन्नुहोस्। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ। 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवगंज 3 का 24 वर्षीय प्रकाश मेहताको ज्यान गएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ। घटनामा शस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्का पक्षले मध्यरातमा अनावश्यक हो हल्ला भएको भन्दै अवरोध विरोधहरू गरेपछि दुई समूहबीच भनाभन भई झडपले स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अस्त्रगास प्रहार गरेको थियो। त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सुस्ने खोला सुरुङको आज औपचारिक उद्घाटन हुँदैछ। संघीय राजधानी काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुहरूलाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अरू आवश्यक सेवाका गाड़ीहरूलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षित प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। देशमा विद्युत खपत उच्च बन्दै गइरहेका बेला बेलुकीको पीक आवरमा विद्युतको अधिकतम माग 3,248 MW पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार देशभित्रको विद्युत आपूर्ति पर्याप्त रहेकाले भारतबाट कुनै पनि बिजुली आयात गरिएको छैन भने नेपालले निरन्तर विद्युत निर्यात गरिरहेको छ। प्राधिकरणका तथ्याङ्क अनुसार देशको कुल ऊर्जामा 73,629 MW पुगेको छ। यसमध्ये 22,102 MW बराबरको विद्युत भारततर्फ निर्यात भइरहेको छ। देशको विद्युत आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढ़ी देखिएको छ। निजी ऊर्जा उत्पादकहरूले 47,563 MW बराबर विद्युत राष्ट्रिय प्रणालीमा उपलब्ध गराएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूबाट 17,108 MW तथा प्राधिकरणका आफ्नै जलविद्युत आयोजनाबाट 8,959 MW बराबर ऊर्जा उत्पादन भएको छ। प्राधिकरणका अनुसार देशभित्रको कुल राष्ट्रिय विद्युत खपत 51,527 MW रहेको छ। वर्षायामका कारण जलविद्युत उत्पादनमा सुधार आएपछि आन्तरिक माग पूरा गर्नुका साथै अतिरिक्त विद्युत निर्यात गर्न सकिएको जनाएको छ। वर्षाको कारण अहिलेसम्ममा विद्युत प्रसारण तथा वितरण प्रणालीमा कुनै ठूलो अवरोध नआएको पनि प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्भावित प्राकृतिक विपद वा प्राविधिक समस्या देखिए तत्काल मर्मत सम्भार गर्न साथै प्रदेशका कार्यालय तथा काठमाण्डुमा प्राविधिक टोलीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। आन्तरिक उत्पादन वृद्धि, निजी क्षेत्रको बढ़दो सहभागिता र विद्युत निर्यातको निरन्तरताले नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरमा थप मजबूत बन्दै गएको संकेत देखिएको छ। दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्राउने भएको छ। काठमाण्डुमा सन्दीप पानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडले आयोजना गरेको जापान टू नेपाल इनोभेट इन्टिग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक शुरू गरेका छन्। कार्यक्रममा हरित प्रविधि मार्फत कृषि उत्पादन बढ़ाउने, वातावरण संरक्षण गर्ने र ऊर्जा क्षमता दक्षता वृद्धि गर्ने नयाँ सम्भावनाबारे जानकारी दिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपाल जापान बीच प्रविधिमा आधारित सहकार्यले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय शुरू गर्ने विश्वास व्यक्त गर्नुभयो। शनिबार नेकपा एमाले र नेकपा बीच प्रदेश सरकार बारे नयाँ सहमति बनेपछि गण्डकी प्रदेशमा सत्ता सहकार्य गरेका नेपाली कांग्रेस र नेकपा एमाले फरक कितामा आइपुगेका छन्। आइतबारसम्म एमालेका चारजना मन्त्री कांग्रेस र एमाले गठबन्धनका हालका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेतृत्वको सरकारमा छन्। गण्डकी प्रदेशसभा 60 सदस्य भए पनि हाल 59 सदस्य मात्र छ। प्रदेशसभामा एक सदस्य रिक्त हुँदा सरकार बढ़ाउन 30 जनाको समर्थन आवश्यक पर्दछ। 30 जनाको समर्थन जुटाउन नेपाली कांग्रेस संसदीय दलको नेता एवं वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र शनिबार देखिएको नयाँ समीकरण नेकपा एमाले गठबन्धन दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको समर्थन जरूरी हुन्छ। सरकार बनाउन निर्णायक राप्रपासँग प्रदेशमा 2 प्रदेशसभा सदस्य छन्। नेकपाका कृष्ण प्रसाद दाल सभामुख भएकाले उहाँले बराबरी भएमा मात्र मत दिन पाउनुहुनेछ। साविक नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचित भए पनि प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका प्रदेशसभा सदस्य फडेन्द्र देवकोटा नेकपाको भन्दा फरक ठाउँमा उभिँदै आउनु भएको छ। म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले 2 घर पुरिँदा 1 जनाको मृत्यु भएको छ। आइतबार रातिको वर्षापछि आएको पहिरोले बेनी नगरपालिका 3 भमकिली स्थित 1 घर पुरिँदा 70 वर्षीय लालबी सन्तालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रेरणा निरीक्षक सागर तिमल सिन्हले जानकारी दिनुभयो। उहाँको अनुसार घर पुरेपछि रातिदेखि बेपत्ता भएका सन्तालको शव सोमबार बिहान फेला परेको, घटनामा अन्य क्षति भएको हुन सक्ने भए पनि त्यसको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी धौलागिरी गाउँपालिका सात धारापानीमा पनि पहिरोले 1 घर पुरिँदा क्षति भएको छ। घरभित्र रहेका सबै सदस्यलाई स्थानीयवासीले सकुशल उद्धार गरेको प्रहरी निरीक्षक तिमल सिन्हले बताउनुभयो। यसैबीच लगातारको वर्षापछि खसेको पहिरोका कारण बेनी जोमसुङ तथा बेनी दरबाङ सड़क पनि अवरूद्ध भएको छ। गोर्खाको मर्चाङदी नदीमा किनारमा व्यवारिसे महिलाको शव फेला परेको छ। गोर्खा नगरपालिका 14 नारीघाट स्थित मर्चाङदी नदी किनारमा व्यवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार राति 35-40 वर्षदेखि नै महिलाको शव फेला परेको भनी स्थानीय नागरिकहरूले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो। घटनास्थल पुगेर स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले मुचुल्का तयार गरी शव प्रदेश अस्पताल गोर्खामा सोमबार बिहान 6 बजे पठाइएको र हालसम्म नाम थर वतन नखुलेकाले थप अनुसन्धान तथा शव पहिचानका लागि बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बागलुङको बडीघर गाउँपालिका कि 5 दिनदेखि बेपत्ता 1 वृद्ध मृत अवस्थामा फेला परेकी छिन्। बडीघर गाउँपालिका 1 किर्तुन नेपानेकी 80 वर्षीय भूमि सलामी गत साउन 6 गते बिहान घरबाट बेपत्ता हुनुभएको थियो। उहाँ सोही ओडाको ठूलो गैरामा सडै गलेको अवस्थामा मृत फेला परेको खरबाङ प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण मरासिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार सलामीको मानसिक अवस्था सामान्य नरहेको परिवारले जनाएको छ। बेपत्ता भएपछि प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गरेका थिए। खोजीका क्रममा 5 दिनपछि उहाँको शव फेला परेको हो। नवलपुरको गैडाको नगरपालिका 10 स्थित अकला माई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका 2 महिलाको मृत्यु भएको छ। स्थानीयले अचेत अवस्थामा भेटिएपछि खबर गरे लगतै अस्थायी प्रहरी पोस्ट बेल्डीहाबाट खटिएको प्रहरी टोली 2 महिलालाई उपचारका लागि नगर अस्पताल भेडेबारी पुर्याएको थियो। अस्पताल पुगे लगतै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पाण्डेले जानकारी दिनुभयो। आत्मदाह प्रयास गरेकी कैलालीको धनगढ़ी नगरपालिका 7 कि 35 वर्षीय ज्योति चौधरीको मृत्यु भएको छ। थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका अनुसार साउन 9 गते साँझ करिब 7:30 बजेतिर चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले फेला परेको थियो। शरीरका करिब 60% भाग जलेको गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको थियो। अस्पतालले थप उपचारका लागि साउन 10 गते बिहान नेपालगंज स्थित भेरी अस्पताल रिफर गरेको थियो। तर आफन्तले भेरी अस्पताल नलगी थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा धादिङमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभयो। मृतकको शव धनगढ़ीलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। साठी वर्षीय नालमाया तामाङ अचेल काउली बन्दा काँक्रोको व्यापारमा व्यस्त हुनुहुन्छ। मर्सङ्गी गाउँपालिका आठ भुस्मी गाउँकी उहाँले आलु खनेपछि काउली बन्दा काँक्रो लगाउनु भएको थियो। उहाँ मात्र होइन यहाँका सबै जसो गाउँले बेमौसमी तरकारी बेच्न व्यस्त छन्। भुस्मेमा तोङबोखोर माङबोखर र खोलमा गङ गरी तीनवटा टोलमा 55 घर छन्। सबै परिवारहरू तरकारी खेतीमा संलग्न छन्। धान रोपेको एक साथमै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवी स्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आशमा भारतबाट आयातित धानको बिउ प्रयोग गरेका किसान अहिले चिन्तामा डुबेका छन्। स्थानीय ठाकुर प्रसाद भूषालले घर परिवारले लगाएको करिब आधा रोपनीको धानको रोपो एक साथमै पात सुक्न थालेको बताउनुभयो। उहाँले भन्नुभयो धेरै फल्ने र खाँदा बासमा आउने भए भनिएकाले यो जातको धान ल्याएका थियौं, तर रोपेको केही दिनमै पात सुक्न थालेपछि चिन्ता बढ़ेको छ। देवी स्थानका मात्र अरू क्षेत्रका खेतमा पनि यस्तै समस्या देखिन थालेको छ। धानको गाछमा पात पहिरिँदै सुक्ने लक्षण देखेपछि किसानहरू चिन्तित बनेका छन्। अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुई रूसी एक अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोसकोसो मोसाका अनुसार सोयुज एमएस 28 अन्तरिक्षयान रूसी अन्तरिक्ष यात्री सेर्गे इकुद स्वेचकोब र सेर्गे मिकाएव र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो काजकस्थानको झेझाका जहान शहर नजिक सुरक्षित अवतरण गरेको थियो। रूसी समयअनुसार दिउँसो करिब 1:27 अन्तरिक्ष यान प्याराचुटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको रोइटर्सले जनाएको छ। रोसकोस मोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डमा नेपाली समयअनुसार दिउँसो 5:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्लो खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्। हालै सम्पन्न लीग दुईको खेलमा नामिबियाले नेपाललाई 8 पराजित गरेको थियो। नेपालले यसअघि लीग दुई अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 पराजित भएको थियो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछ। खबर साम्राज्यसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
4: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
3: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
4: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भूक्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
4: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175 98 5 60 63 175।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट डोरमैट टन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
8: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0 65 75 225, मोबाइल 98 5 60 33 800 78 98 4 61 56 58।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। गहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
2: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
14: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103966 र 9840694530।
15: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
15: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
16: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
16: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
15: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145। कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
16: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
15: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
16: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
15: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
11: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि अषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
18: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
19: Come on everybody, hello Shukla Gandaki.
18: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
20: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 MHz।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु हरिमा तपाईँको माझमा हामी रहने गर्दछौं लगभग लगभग 12 बजेसम्म के गर्दै हुनुहुन्छ पक्कै पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला खाना पनि खाइसक्नु भयो होला किनभने 10 बजिसकेको छ नि त त्यही भएर र बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि चाहिँ हल्का घाम लाउने हो कि जस्तो जस्तो भएको छ हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के कस्तो छ पक्कै पनि तपाईँ पनि एकदमै कुशल मंगल सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ आज पनि हामी सोमबारको बसाईमा रहेका छौं सोमबारको बसाईमा तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842976611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट अरू एकजना होइन विजेता साथीहरूलाई चाहिँ सहयोगको रिचार्ज व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले यही रहेको छ अहिले पोस्टमा तपाईँहरू गएर चाहिँ मजाले मोबाइलहरू सम्बन्धी इलेक्ट्रोनहरू सम्बन्धी पनि जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ यही पोस्टमा रहेको छ आउनुहोस् होला होइन एकचोटि भिजिट गर्नुहोस् र तपाईँहरूले चाहिँ इलेक्ट्रोनिक्स सम्बन्धी सम्पूर्ण समस्याहरूको पनि समाधान गर्न सक्नुहुनेछ र तपाईँहरू भने फोन गर्दै गर्नुहोस् आज तपाईँहरूको माझमा छु होइन तपाईँहरूको गायन प्रतिभा सुन्नेछौ र साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन् 9842972911 9806611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने कार्यक्रममा एउटा मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछ तपाईँहरू भने फोन गर्दै गर्नुहोला म तिमी बिना मरिहाल्छु मुहीबाट रहेको छ रुदा रुदा भनिरहेको छ यति बेला क्रम सिकार्नुहोस् यो मिठो गीत।

0: हजुर मिठो गीत मैले तपाईँको माझमा राखिसके हे माया भनिरहेको थियो रुँदा रुँदै हाँस्न पाऊ भनिरहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ तपाईँहरू फोन गर्दै गर्नुहोला तपाईँको फोनको प्रतीक्षामै छु 9842279611 9806661611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै फेरि पनि अर्को मिठो समुद्र गीतलाई स्थान दिन्छु भन्दै थिए ठ्याक्कै साथी आउनु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ हेलो नमस्कार हजुर नमस्ते सन्चारमै हुनुहुन्छ हजुर म नि एकदमै सन्चारमै छु के छ हाम्रो आफू कसरीतिरको हालखबर ल कोदो रोप्दैछ ठिकै रमाइलो छ भनेपछि अलिक बुझिन नि हिजो आउनु भएको थियो अनि फेरि आज छुट्टी छ उहाँ अलि दिन आउनुहुन्न है
1: पाहुना आएपछि जानु पर्यो
0: पर्यो सबै हेर्नु पर्यो नि फेरि अब एउटा मात्रै भयो हेरेर पनि भएन भएन सबै हेर्नु पर्यो अनि खाना त खानुभयो होला नि है
1: हजुर खाना खाएको छैन अब खाने हो
0: ल अब कतिवटा खाने 11 बजीतिर
1: हजुर आज किन मेला यताउता
0: हजुर
1: बिहान 4 घन्टा 1.5 घन्टा
0: हो त नि मेलापात हिँडेपछि त्यस्तै हो नि साथी सङ्गीहरूसँग मेलापात हिँडेर आउँदाखेरि ढिलै हुन्छ ल ठिक छ आज त गीत गाउने दिन हो के रे हजुर हुन्छ भइहाल्छ नि
1: हजुरको स्वर सुन्नु मन लाग्यो
0: क्या ल ठिक छ केही छैन
1: एउटा
0: हुन्छ सुरु गर्नुहोस्
1: देखालीलाई खोला फटेरीलाई गण्डकी फेरी रेत हुन्न कि देखालीलाई खोला फटेरीलाई गण्डकी फेरी रेत हुन्न कि ल यति मात्रै
0: आज हुन्छ एकदम धेरै धन्यवाद साथी सम्झिन सक्नुहुनेछ
1: हजुर
0: साथीलाई सम्झन सक्नुहुनेछ
1: सम्पूर्णलाई
0: नमस्कार सुभदी हजुर उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो आफू कसरीदेखि एडिसी रामका हाजी हुनुहुन्थ्यो एकदमै मिठो सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ भने पालो तपाईँहरूको आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ विशेष आज हामी तपाईँहरूको गायन प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिने गर्छौँ र साथीहरू पनि सम्झिन सक्नुहुनेछ भोलि त फेरि गाउँ खाने कथा नै भइहाल्यो होइन तपाईँलाई थाहा छँदैछ दिनदिनै सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको बारेमा मैले भनिराख्नु पनि पर्दैन किनभने तपाईँले सुनिराख्नु भयो भने त सजिलो हुन्छ नि त अहिले सुन्नुभएको छैन भने चाहिँ भन्ने कुरो चाहिँ मेरो म भनिहाल्छु होइन त आइतबारको दिन चाहिँ तपाईँहरूले गीत रोज्नुभयो आज सोमबारको दिन गीत गाउने दिन हो भोलि मंगलबारको दिन अन्ताक्षरी खेल्ने अनि एउटा मिठो गीत रोज्न सक्नुहुन्छ र एकजना साथीलाई सम्झन पनि सक्नुहुनेछ र त्यस्तै बुधबारको दिन हामी टपिकमा कुराकानी गर्छौं बिहिबारको दिन अन्ताक्षरी खेल्ने गर्छौं भने शुक्रबारको दिन तपाईँहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दिने गर्छौं र शनिबारको दिन चाहिँ हामी क्विज खेल्ने गर्छौं र हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा फरक फरक तरिकाले चाहिँ प्रस्तुत हुने गर्छौं र त्यही भएर आज चाहिँ सोमबारको बसाइमा छौं सोमबारको बसाइमा तपाईँहरूको गायन प्रतिभालाई चाहिँ मैले कार्यक्रममा स्थान दिने गर्दछु फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा तपाईँहरूको माझमा छक्का पन्जा मुईबाट रहेको छ सिरुपाते जुङ्गामा भनिरहेको छ यसो मधुर गीत सुन्नुहोस् अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला

आशा राखिसके सकपञ्च चारबाट रहेको थियो, पक्कै पनि सुनेर आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोस्। यति बेला क्रममा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई नै स्थान दिन्छु, किनभने तपाईँको फोन आएको छैन। त्यही भएर यति बेलाको क्रममा भने रहेको छ, कुन गीतलाई स्थान दिउँ त भन्दाखेरि धन मागे त छैनौ भन्ने मिठो गीतलाई स्थान दिन्छु। त्यसपछि छोटो व्यावसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक, लगतै म तपाईँको माझमा उपस्थित हुनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला। Yeah.

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, यो प्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुवैवटामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययन

0: लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0965905511
2: ल माटीको वर्तमानको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
3: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
2: माटीको वर्तमान गरेर उम्काइदिउ कि भनेर जुटेको
3: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
0: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी चार दुलेगौडा भीमसेन टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
5: प्रसन्न होमवर्क देखाउ त
6: टिचर
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मामले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
5: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
0: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइकेट्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुले गौडा फोन 0965414684 मोबाइल 9560703384 र 9560607988
7: उही वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन
11: ए तिमी पो बस्ती गर है म तिमी लागि चिया बनाएर ल्याउँछु
10: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे त दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दुर्गा फर्निचर्सहरू त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँ है
12: दुर्गा फर्निचर सोरुम
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लगेज सोफा लगाए पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
12: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
13: एड्रेस स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडाका नहि
12: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0765709704 मोबाइल नम्बर 9876061268
10: 9856602068
14: घर मात्र बनाए पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
5: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
14: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
15: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
16: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
15: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
16: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
17: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
17: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
18: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
17: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
18: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
17: थप जानकारीको लागि 0635714479, मोबाइल 9856262635, 9468064145।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहु र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौ।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौं।
0: सिट भन्दा बढी यात्रु राखेर सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा छतमा ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौ नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै फेसबुक चलाउँदै च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौ।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता दिऊ।
1: सड़क अनुशासनको पालना गरौ।
0: ट्राफिक नियमको पालना गरौ। सभ्य नागरिक

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 9856380385।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। तपाईँको माझमा मैले अघि नै एउटा मिठो गीत राखे, गीतपछि छोटो व्यवसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँको माझमा पुनः उपस्थित भइसकेको छु हरिमा। अब तपाईँको माझमा लगभग लगभग 12 बजेसम्म रहने गर्दछौ। फोन गर्न सक्नुहुने 9842972911 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजको बसाइमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछौ र तपाईँहरूले आफ्नो साथीहरूलाई सम्झना समर्पणहरू पनि छोड्न सक्नुहुनेछ र तपाईँहरूसँग केही मिठा कुराकानीहरू पनि गर्नेछु। फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् र अरू सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले, यही पोस्टकमा रहेको छ। मोबाइल सम्बन्धी र इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। कुनै पनि मोबाइलहरू बिग्रेका छन्, इलेक्ट्रोनिक सामानहरू बिग्रेका छन् भने पोखरेल मोबाइल पसलमा गएर तपाईँले बनाउन सक्नुहुनेछ र नयाँ पनि खरिद गर्न सक्नुहुनेछ। र यति बेलाको क्रममा फेरि पनि तपाईँहरूको माझमा अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला, फोन गर्दै गर्नुहोला 9842972911 9860660111 तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। लाहुरे भनिरहेको छ, यो मिठो गीत सुन्नुहोस् अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला भन्दै चाहिँ ठ्याक्कै साथी आइसक्नु भएको छ, उहाँलाई लिन्छु त्यसपछि गीत राख्छु है। त को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार,
0: हजुर एकदमै सन्चै आरामै छु। अनि हजुर सन्चै आरामै हुनुहुन्छ? सुमिनाजी आज बाहिर काममा हुनुहुन्छ त्यही भएर
1: अस्ति मङ्गलबार चाहिँ हजुरले फोन उठाउनु भएन, आज उठाउनु भयो होइन?
0: ल ठिक छ त नि, के गर्नु। अनि के छ हाम्रो पाथलजीतिरको नयाँ नौला हालखबर?
1: भन्नु पर्दाखेरि अब यस्तै छ, अब कोदो रोप्ने हो। अब
0: हजुर कोदो रोप्न सुरु गर्नुभएको छैन?
1: कोदो रोप्ने कसै कसैले सुरु गरेछ, कसैको भएको छैन।
0: हजुर
1: आफ्नो आफ्नो छ।
0: ल भनेपछि मकै पाकेपछि कोदो रोप्ने क्या हो ट्र्याक्टरले जोतेर? हजुर
1: अनि घरतिर सबै सन्चै हुनुहुन्छ?
0: हजुर एकदमै सन्चै आरामै हुनुहुन्छ सबैजना।
1: गाउँतिर आउनु भएको छैन हजुर कहिले?
0: गाउँतिर अलि अस्ति नै आएको थियो, बैशाखतिर भन्नुपर्छ, त्यसपछि आएको छैन है।
1: आउँदा बुच्चा भएर आउनुहुन्छ कि तल तलबाट आउँछ?
0: बुच्चा भएर नै आउने हो नि,
1: तलबाट पनि बाटो आसपारी भएर जान्छ क्या हो कि खानुतिर?
0: हजुर हजुर आउँछ, आउन त हामी चाहिँ माथिबाट नै आउँछौ। ल ठिक छ, आज हामीलाई के गीत सुनाउनुहुन्छ त नि? ल आज तपाईँ जस्तो सुनाउन मन लाग्छ त्यस्तै सुनाइदिनुहोस् त।
1: नियम पालन गर्नै पर्यो है?
0: हजुर पर्यो नि, फेरि
1: कता कति सुने जस्तो लाग्छ एउटा।
0: हजुर
1: कास्ती कटेर भन्ने गीत चाहिँ सुने जस्तो लाग्थ्यो, विचार गरौँ होला।
0: हस् हुन्छ।
1: कटेर तनु घर मेरो यजिरायाले रुनु पर्छ कि घर मेरो यजिरायाले सुन मायाले रुनु पर्छ कि घर मेरो, यजिरायाले सुन मायाले रुनु पर्छ कि घर मेरो।
0: हजुर ल एकदम मिठो गाइदिनु भयो, धेरै धेरै धन्यवाद है हजुरलाई।
1: हजुरले मिठो भनिदिनु भयो श्रीमती, हजुरलाई पनि धन्यवाद। यस्तै छ, कोही कोहीले त अब पुकली ओह्रालीतिर पनि पहिला पहिला चाहिँ पार्वतीहरूले, सुषमाहरूले अनि शर्मिलाहरूले र अर्कै लोक आवाजमा पनि विष्णु पौडेलले पनि राम्रो गाउँछ भन्छ हिरामाया वैभव। अहिले हाम्रो यता ऊतिरको त सिन्धुपाल्चोतिरको हुन त उनीहरूले काठे गीतहरू चाहिँ रुचाउँछ पौडेल, उहाँले चाहिँ अलिक राम्रो लाग्दैन जस्तो लाग्छ मलाई।
0: ठिक छ, अब साथीहरू सम्झिनुहोस् न त।
1: अरू भनेको त त्यस्तै हो, उहाँले चाहिँ अब गायक कलाकारहरू त गायकै हुन्छ, हामी त अब सिकेको मात्रै हो क्या ताराजी।
0: हजुर,
1: मलाई चाहिँ शङ्ख लाग्यो क्या, डाउट लाग्यो।
0: ल ठिक छ त अनि, अब साथीहरू सम्झिनुहोस्।
1: हजुर, धेरै भोक गर्न नपाएको
0: हजुर,
1: आज चाहिँ सम्झिन पर्यो। सर्वप्रथम त हजुरलाई टिकट दिँदै
0: हुन्छ, धन्यवाद।
1: सुमिना नानीलाई अनि सपनाजीलाई चाहिँ अब जापानतिर चाहिँ यात्रा त कहिले हुनुहुन्छ, जापान जब भएको चाहिँ श्रीमान भेटाउनु भयो, उहाँलाई शुभकामना दिन चाहे।
0: हजुर,
1: धेरै शुभकामना अब नयाँ जीवनको। अनि हाम्रो सावित्रजी आइन्स्टाइन प्रोफेसर लगायत गन्दगी भोलि युनिट, अनि यता हाम्रो ज्ञानेन्द्रजी मान्छेलाई झोरले नमस्कार छ, राधाजी सुगे राई सीता राई अनि शान्ति सारा दुई तिन मोटो बहिनीहरू, जलमाया बहिनी, प्रतिमा बहिनी, चेतना बहिनी अनि लक्ष्मी बहिनी, रोसिका बहिनी अनि अब हाम्रो खदिमाया बहिनीलाई धेरै धेरै सम्झना छ भन्न चाह्यो, अनि यस्तै हाम्रो त्यसलाई चाहिँ नमस्कार चाहे हजुर भन्न चाहे उहाँलाई, त्यतै ऋषिजी हुनुहुन्छ अनि कुन्दन सिंह गुरुङ, हामी हाम्रो कोपजी सन्तोषजी अनि चन्द्रजी अनि हाम्रो मित्र भानुबाट आउनुहुन्छ केको छेत्रीजी, उहाँ चाहिँ हुन्छ, उहाँले मेरो नम्बर अघि माया बहिनीसित लिएर मलाई फोन गर्नुहुन्छ, उहाँ कलकत्ता रेस्ट
0: हुनुहुन्छ।
1: अब आज चाहिँ बिदाउन दिन हो, सुनिरहेछ भने आउनु होला है मित्र भन्न चाहे, उहाँ चाहिँ चोरको धनी हो बस्छ, उहाँलाई चाहिँ उता उकालीवालाहरूले पनि ऊ गरे थियो, उहाँले फोन गर्नु भएको थियो उकालीवालाहरूतिर पनि, जिल्लाको चाहिँ म आफै एकलाई समाले मैले अस्ति सन्तोषीलाई भन्दैन, हाम्रो मित्र सेक्रेटरीलाई चाहिँ अब टनौबाट चाहिँ ऊ गरेर अब चाहिँ मेरो राज्यमा नामा भन्दैछ भन्दै, अब हाम्रो गाउँवासीको आमाहरू सम्पूर्ण जतिजनालाई सुनिरहेछ, अनि यहाँ हाम्रो जौपानीमा
0: भेनाहरू
1: हुनुहुन्छ सुनिराख्नुहुन्छ, रविलाल थापा, साजी थापा, मिन्सरहरू लगायत धेरै हाम्रो गाउँवासी बुवा आमा दाजुभाइ दिदी बहिनी हुन सम्पूर्णलाई भनेर त्यसो चाहियो। हस्त भाइ भाइ नमस्कार, शुभ दिन।
0: हस् नमस्कार, शुभ दिन। उहाँहरूले हामीलाई फोन गर्नुभएको थियो तारा थापाजीले पाथरदेखि, एकदमै मिठो भाका गुनगुनाएर, मिठो भाका भनौँ होइन, गीत गुनगुनाएर गइसक्नु भएको छ। मालु भनी तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 9842279011 9860636611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू चाहिँ गुनगुनाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, एनटीसीएनसीएल जुन नम्बरमा सहज हुन्छ तपाईँहरूले त्यसमा चाहिँ फोन गर्दै गर्नुहोला भन्दै, यति बेलाको क्रममा अघि नै मैले लाहौरी गीत राख्छु भनेको थियो, त्यो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।
2: हेर छोरी, फोटो मात्र हेरेर के गर्छौ, तिम्रो लाउरे आउनु हुने क्या अरे।

हजुर नवे हिजो मधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास राखेको छ। फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, तपाईँहरू फोन गर्नुहोला। दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मात्रै तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँको माझमा राख्छु सागर सरी चोखो माया तिमीलाई नै दिउँला भनिरहेको छ। मिठो गीत सिकानु त त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर सागर सरी जुखु मा यहाँ भने तपाईँहरूको मासु राखिसके है पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. तपाईँहरू फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्. एन्टी सेन्सियल जुन नम्बर सजन छ त्यही नम्बर मार्फत तपाईँहरू कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरू भने आउँदै गर्नुहोला यति बेलाको क्रममा भने फेरि पनि अर्को मिठो सुमधुर गीत लाने कार्यक्रममा स्थान दिन्छु. घर कहाँ पर्यो भन्ने रहेको छ यो गीतसँगै म छोटो व्यवसायिक विश्राममा जान्छु. विश्राम लगतै तपाईँहरूको माझमा फेरि पुनः उपस्थित हुनेछु. तपाईँहरू भने सुन्दै गर्नुहोला.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235572763।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
13: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
16: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, स्यामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658-75-676, मोबाइल 9855602676।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654-14-050, मोबाइल 9843-23-811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9855633398 र 9845-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर, यो मिठगीतसँगै छोटो व्यवसायिक विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज भने हामी तपाईँको माझमा छौं सोमबारको बसाईमा। सोमबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौं। फोन गर्न सक्नुहुन्छ 9842279911 9806636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजको बसाईमा तपाईँहरूको गायन प्रतिभालाई लिने गर्दछौं। हप्ताभरि फोन गर्ने साथीहरूलाई रूसहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण जानकारीहरू अनि इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ। यही हेल्पोस्ट चोकमा रहेको छ, जानुहोला, एकचोटि भिजिट गर्नुहोस्, बुझ्नुहोस् के कस्तो लाग्छ होइन। तपाईँहरूले चाहिँ जानकारी लिन सक्नुहुनेछ। आज भोलि त होइन, महिनामै हप्तामै दिनमै नयाँ नयाँ मोडलहरूको मोबाइलहरू चाहिँ उत्पादन भइराखेका छन् होइन। त्यही भएर पनि जान सक्नुहुनेछ, खर्च गर्न पनि सक्नुहुनेछ। र फेरि इलेक्ट्रोनिक सामानहरू पनि आजभोलि कति धेरै होइन व्यवस्थित तरिकाले होइन बत्तीहरू लिएर बुलाप भनौँ न, हामीले त्यो जोड्ने बुलापहरू लिएर बत्तीहरू लिएर चार्जरहरू होइन सम्पूर्ण एकदमै कस्तो के एकदमै फरक तरिकाले आधुनिक तरिकाले बनेर आएको छ नि त आजभोलि, एकदमै नयाँ नौलो देखिन्छ हामी गएर पनि हेऱ्यौँ भने। त्यही भएर तपाईँ पनि आउन सक्नुहुनेछ, एकचोटि भिजिट गर्नुहोस्, हेर्नुहोस् के कस्तो लाग्छ, बुझ्नुहोस्। अनि त्यसपछि मोबाइलहरू पनि खरिद गर्न सक्नुहुन्छ, इलेक्ट्रोनिक सामानहरू पनि त्यहाँ रहेका छन्, त्यो पनि तपाईँले चाहिँ खरिद गर्न सक्नुहुनेछ। तपाईँ पनि फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् 9842279911 9806636611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, यो दाजुको मिरमिरे आँखा भनिरहेको छ। त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म आउने नै छु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर, यो दाजुको मिरमिरे आँखा भने यो गीत मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यदि तपाईँले भर्खरै रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.9 MHz कार्यक्रम हेलो शुक्ला गण्डकीमा रहेका छौं र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। अनि विशेष रूपमा त आफ्नो स्वास्थ्यको ख्यालहरू राखेर आफ्नो कामहरू पनि अगाडि बढ्दै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। र यति बेला क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु अनि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरूको फोन आएको छैन त्यही भएर म चाहिँ धेरै बोलिनँ क्यारे है, धेरै बोल्दाखेरि पनि त अलिकति अप्ठ्यारो लागे जस्तो झ्याउ लागे जस्तो हुन्छ नि त। मौसमै यस्तै छ अहिले गर्मीको मौसममा, फेरि कामको पनि एकदमै चाप छ नि त है, काम गर्दै रेडियो लगाउँदै होइन गीतहरू सुन्दै र थोरै थोरै मेरो पनि कुरा सुन्दै तपाईँहरू पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। जे गर्दै हुनुहुन्छ आफ्नो ख्याल राखेर चाहिँ गर्नु होला भन्न चाहन्छु। गर्मीको मौसम छ, अलिकति बढी रूपमा पानी खानु होला होइन, झोलिलो पदार्थहरू भन्नाले दालहरू हुन्छ नि त, तरकारी मात्रै भन्दा पनि अल्छी नगरिकन अलिकति झोल भएको दालहरू चाहिँ पकाएर खानु होला, तरकारीको गेडागुडीहरूको झोल खानु होला पनि भन्न चाहन्छु, हरियो सागसब्जीहरू पनि बढी खानु होला भन्न चाहन्छु किनभने त्यतिखेर शरीरमा एकदमै बढी मात्रामा पानीको आवश्यकता पर्ने हुन्छ। त्यही भएर यति बेला क्रममा केरसेल लिम्बुको तिमीलाई सम्झेर दुईबाट रहेको छ मिठो गीत राख्छु अनि फेरि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

हजुर, केशेङ लिम्बूको आवाजमा रहेको थियो तिमीलाई सम्झेर दुईबाट, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यिनै मिठा मिठा गीतहरू सँगै तपाईँहरूको फोनलाई र तपाईँहरूको आवाजमा सुमधुर गीतहरू कार्यक्रममा स्थान दिँदै र सुन्दा सुन्दै भने विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि त्यस्तै रुसैको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दै, र आज मलाई फोन गर्नुभएको थियो ऋषिराम गाहाजी आबु कसेरीदेखि र तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, उहाँहरू दुवैजनालाई पनि एकदम धेरै धेरै धन्यवाद। र सुदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै, अन्तिममा जाँदा जाँदै पनि तपाईँहरूको माझमा त्यो मनमा भनिरहेको छ यो मिठो गीतलाई स्थान दिँदै आजको श्रृंखला आजको एपिसोडबाट पनि म कार्यक्रम प्रस्तुता हरिमा पनि बिदा हुन्छु। तपाईँहरूको अब बाँकी रहेको समय शुभ अनि सुखद बितोस्।

0: शुक्लागन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा,
5: ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौलाई।
0: दीर्घाई फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिल्लीगढ़ त नहीं,
0: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965702907, मोबाइल नम्बर 9840661268,
4: 9850602068।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मानले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
10: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
10: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
10: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
12: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 9857065119 र 9864597756।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटभर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
16: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा। नागडुंगा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास। कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमै मात्रै 1,000 नयाँ संक्रमित थपिए। र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको समेत जगत्तमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा नागडुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ। आयोजनाका परामर्शदाता संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पांग्रे गाड़ी, पेट्रोल, डिजल ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी भने प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूको शुल्क समेत निर्धारण गरिएको छ। दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुल्ला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको यूपीएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा ईपीएस टोपिक सञ्चालन हुँदै आएको छ। सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np गएर आवेदन दिनुपर्नेछ। वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको ईपीएस शाखाले जनाएको छ। आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ। भाषा परीक्षाका लागि $28 लाग्ने पनि भनिएको छ। अर्सनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढ़ीमा निर्णायक वार्ता चलिरहेको छ। हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुंग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सीट वृद्धि सम्बन्धी विषयमा थप कानूनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो। आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ। डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्ड दिने सीट वृद्धि गर्ने निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै गएको बिहारदेखि धनगढ़ीमा अनशन शुरू गर्नुभएको हो। आज देशका विभिन्न 23 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व र पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य बढ़्यो, कंगोमा युबेला संक्रमितको संख्या 3,000 नाग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: श्री ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 35 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव तोलामा 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रूपियाँ थियो। अब विदेशको खबर। कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुन्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले 4 खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसी बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लीग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6।
1: आज पनि खाना काप्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
9: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 98568338, 98461656।
10: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0965714479, मोबाइल 98562625, 98468064145।
12: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
14: शुद्ध सुन तथा चाँदी का गर गहना,
15: छापावाला सुन चाँदी का गर गहना,
14: राशि अनुसार का पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
14: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171616069, 98067725229।
14: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087972142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
17: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
17: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
16: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111796902
18: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: अच्छा दुआ मत हाथ धोए रानू वो खाना खाना
1: यो मेहनत मात्रै गरेर नहुँदो रहेछ बरु बुढी विदेशतिरै जाउँ कि
0: पैसा कमाउनलाई पैसा चाहिन्छ होइन र कसरी दिन्छ पैसा हामीसँग पैसा छ
1: सबैलाई त्यही दलेदारी दिइरहेको छ उसैसँग ले भनौँ
0: सम्पत्तिको नाममा बाबामाले दिएको यही एउटा सिक्री छ कि नि अब यसले नि काम लाग्छ भने लय हुन्छ नि त अब लाउनु
1: खै भोलि के हुन्छ हेर्छु।

0: दिदी एक किलो आलु दिनु न।
1: कति रुपियाँ भयो?
2: चालिस।
1: जान्छु है।

0: Pacar sini.
1: Jangan.

지금 왔자, 이 정도 떴어 떴자, 아쿠스 따세 중나.

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
4: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
5: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841168778 9825572763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तन हो। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
10: फोन नम्बर 0614510000,
1: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: आह,
11: आहा कति राम्री भएकी सबै रूपरङ्ग नै फेरी छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलि क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
12: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: चलिरहेको देखिनु पनि
15: पङ्खा त हाम्रो घरमा छ नि। हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565702, मोबाइल 98560288587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने

0: झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9552928938 र 9908822938।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 9852359121।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143।

0: connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
3: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
3: थप जानकारीको लागि 0658 571 479, मोबाइल 98562 65, 98468 64 145।
6: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
14: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847939839।
16: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
19: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
14: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सैमसंग तथा इनस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन्छ।
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौड़ा मुक्तिनाथ विकास बैंक संगई प्रोप्राइटर सुरेन्द्र पौडेल संपर्क 0565706676 मोबाइल 98562066676
7: कता हिँडेको हो आइफोन हातमा लिएर
8: आइफोन हो कि माइफोन के बनाऊ साढै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
8: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0564140050 मोबाइल 98463311
1: शुक्ला गण्डकी एफएम 97.6
9: आउनु न दाई

0: अरे गुरुजी, यिनीहरू को हो त?
1: यिनीहरूले नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9556080385।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर शोरूम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765-75-900, मोबाइल नम्बर 9846-61-268,
9: 9856-62-268।
13: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता।

0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मध्यम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
2: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9841411178, 9560007078।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508034
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856620630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
12: सम्पर्क 0564142121 मोबाइल 9856035921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 06145100 06145100 2
20: मोबाइल नम्बर 9856084466।
19: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
21: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमन ल परे म त।
22: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378 9871976902।
23: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9876062068
11: 9856062068।
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
13: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
13: थप जानकारीको लागि 0635714479, मोबाइल 9556062065, 9468064145।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
17: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस हो कि भन्छ क्यारे, ल्याई त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98141111178, 98560077178।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: एक नया प्रोडक्ट आया है।
1: तू तो बोले की टॉप फ्लोर पे पहुँच जाती है, क्या जरूरत है?
0: ये ना टॉप से भी टॉप फ्लोर पर पहुँचाता है।
2: उस दिन मेरा छोड़ा हुआ तीर मेरी ही गांड में आके घुस गया था।
3: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860-26617 र 9161-38981।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखरा।

0: साक्षी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385।
2: ऋतु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 98560-55-77।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
5: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 065-63-175, 98-560-63-175।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: देवाञ्जगंज र हरिनगर गाउँपालिका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लंघन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ। प्रदर्शनकारीहरूले आगजन र तोडफोड़ शुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 हप्ताको समय दिएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड़ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। यात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्ग्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खाने पानी र सड़कतर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्, जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 3 सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरेको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाउ घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैनिक कार्यवाही रोकेको हो। इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्धविराम भंग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलर भन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर. पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ. आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो. उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो. नेपाल पहिलो खेलमा काजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो. यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छ. छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्. अब लीग चरणका दुई खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ. काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ. चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने. नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत. आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह. नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई. अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो. युद्धविराम र हर्मुज जलमार्ग पुनः सञ्चालनबारे वार्ता अघि बढ़ने आशा. र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित.

0: शुक्लागन्ध केएफएम 97.6
1: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
12: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
11: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
13: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
15: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
16: किन आमा, के भएर?
15: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
16: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
15: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
15: मोबाइल 9856043952 र 9806656586।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638111।
18: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
19: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
18: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
19: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
18: फोन नम्बर 0614510000,
19: 0614510002, मोबाइल नम्बर 9856084666।
18: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
20: Shukla Gandaki FM 97.6.
21: Westland Digital, entertaining the nation.

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825572763
4: सुन होमवर्क देखाउ त
5: हस् टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033484 र 9856067988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0657142445 0657143445
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9856023128 र 9462614726
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न।

0: किचनको सामान किन्नु कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
11: ओम एम आभूषण सुनचाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846069246, 9800528008।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
3: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0656705907, मोबाइल नम्बर 9846061268,
16: 9856061268।
18: शुक्ला गण्डकी FM 97.6। होइन
19: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
18: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यहाँ पङ्खा
20: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
19: गतिलो ठाउँ चाहिँ कहाँ छ
20: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
19: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि प्रदान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
22: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
23: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
22: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
23: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
22: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
23: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
22: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
23: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
22: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80385

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुभ गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175।
2: शुक्ला गण्डकी एफएम 97.6।
0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0 65 571 479, मोबाइल 98 56 62 265, 98 468 64 145।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि फेरि चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ
7: जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 9856062676।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811796902।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गर्ने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुनचाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769-4248-0008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141994, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
23: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
23: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
24: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 98

0: गोकर्णेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुं।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563439952 र 98066656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाह लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। तपाईँको शुक्ला गण्डकी 2 स्थित भत्किएको मनकौरी मोटर मार्गमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीले आज निरीक्षण गर्नुभएको छ। शुक्ला गण्डकी 2 का वडा अध्यक्ष र वडा सदस्य सहित पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारी सहित पुग्नुभएका मन्त्री नेपालीले सो मनकौरी मोटरमार्गको निरीक्षण गर्नुभएको हो। मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमूल निर्माण सेवाले गरेको थियो। कोत्रीदेखि भुजीकोट जोड्ने सड़क निर्माणको जिम्मा पाएको निर्माण पक्षले लापरवाही तरिकाले काम गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्। मन्त्री नेपालीले भोलि सम्बन्धित निर्माण व्यवसायीलाई बोलाएर छलफल गराउन पूर्वाधार विकास कार्यालयका प्रमुख तिवारीलाई निर्देशन दिनुभएको छ। पोखरामा आज भएका छुट्टा छुट्टै 2 घटनामा 2 जनाको मृत्यु भएको छ। पोखरा 25 हेम्जा स्थित मानव सेवा आश्रममा उपचारत एक पुरूषको मृत्यु भएको छ भने सोही वडाको चाकले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। वडा प्रहरीकाले बगरका अनुसार हेम्जा स्थित मानव सेवा आश्रमको मेडिकल वार्डमा उपचारत 31 वर्षीय लोकबहादुर परियारको आज बिहान 11:30 बजे मृत्यु भएको हो। गत असार 17 गते पोखरा 9 न्यू रोडबाट उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस पक्षघात सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको वर्तन खुलेको छैन। घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक रामप्रसाद सापोटाको कमानमा प्रहरी टोली अनुसन्धानका लागि आश्रम पुगेको थियो। यस्तै सोमबार दिउँसो 1 बजे पोखरा 25 हेम्जा स्थित चाकले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर म्याग्दी चोक बस्ने 20 वर्षीय सञ्जय गोतामी बेपत्ता हुनुभएको थियो। घटना लगतै अस्थायी प्रहरी पोस्ट हेम्जा र सशस्त्र प्रहरी बल नेपाल 24 नम्बर कालिकागढ मालीपाटनबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमानमा 11 जनाको गोथागढ टोली खोजीमा खटिएको थियो। संयुक्त टोलीले अथक प्रयासपछि दिउँसो 2:30 बजे गोतामेको शव ड्यामबाट मृत अवस्थामा बाहिर निकालेको हो। कास्कीको पोखरा महानगरपालिका नम्बर 18 सेदीमा आज बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यू एलेक्स जोन्सको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। आज बिहान 11 बजेतिर हिँड्दा हिँड्दै बेहोस भई लड्नुभएका जोन्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पठाउनु भएको थियो। 11:30 बजेतिर उपचारका लागि अस्पताल ल्याइएकोमा 12:30 बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। जोन्स गएको 1 महिनादेखि सेदीका एक स्थानीयको घरमा बस्दै आउनुभएको थियो। जेन्सको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। गोर्खाको बारपाक सुलीकोट गाउँपालिका 7 को गैरी छाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढ़ी घरदूरी 5 दिनदेखि विद्युत सेवा विहीन बनेको छ। निरन्तर वर्षापछि गएको पहिरोले विद्युतका 6 वटा पोलमा क्षति पुगेको छ। वडा अध्यक्ष कृष्ण गुरूङले भन्नुभयो, पहिरोले केही पोल बगाएको छ भने कुनै पोल लत्रिएको अवस्थामा रहेकाले विद्युत पोल भएको स्थानमा ठूलो पहिरो गएपछि पोल गाड्ने ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरि नै विद्युत आपूर्ति पूर्णरूपमा बन्द हुन पुगेको उहाँले बताउनुभयो। बारपाक सुलीकोट गाउँपालिकाका विभिन्न वडामा निरन्तर परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, विशेष गरी विद्युत सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन व्यवसाय तथा घरायसी कामकाज समेत असर परेको छ। नेपाल विद्युत प्राधिकरण गोर्खाको प्राविधिक टोलीले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणको काम शुरू गर्ने तयारी गरिसकेको छ। पहिरो प्रभावित क्षेत्रमा जोखिम कायम रहेकाले मर्मत कार्य अपेक्षा अनुसार तीव्र गतिमा अघि बढ़न नसकेको जनाइएको छ। लमजुङमा 1 वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भधारण भएको छ। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 82-83 3,273 गाई भैंसीमा कृत्रिम गर्भधारण गरिएको हो। पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकबाट पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान भएको हो। कार्यालयका अनुसार 1 वर्षको अवधिमा 1,826 भैंसी र 1,447 गाईमा कृत्रिम गर्भधारण भएको छ। जिल्लास्थित भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 35 गाई र 48 भैंसी गरी कुल 83 पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान गरिएको छ।
स्थानीय तथा प्राइभेट क्लिनिक मार्फत 1412 गाई र 1778 भैंसी गरी 3190 पशुमा कृत्रिम गर्भधान भएको छ। लमजुङमा पछिल्ला वर्षहरूमा पशुमा कृत्रिम गर्भधानतर्फ कृषकहरू आकर्षित भएका छन्। विगतका वर्षभन्दा गत वर्ष सबभन्दा धेरै किसानले पशुहरूमा कृत्रिम गर्भधान सेवा लिएको भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख पशु चिकित्सक डाक्टर सुनिल नेउपानेले जानकारी दिनुभयो।

0: अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
3: मोबाइल 98 5 60 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह अथवा पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560077178।
14: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
14: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
13: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
16: मिलन बिछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर।
17: सुख दुख का बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जजस यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग संगे इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यो श्रृंखलामा पनि तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आज चाहिँ मैले फोन कल लाइन चाहिँ लिने छैन, विशेष गरेर तपाईँको लागि मैले 5 वटा उत्कृष्ट भाकाहरू मात्रै लिएर आएको छु। अब तीनै भाकाहरूलाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। साँझको समय छ, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। अब दिउँसो के कस्तो काम गर्नुभयो, अब कामबाट थाकेर आउनु भएको छ होला होइन, अब घरयासी काममै व्यस्त हुनुहुन्छ होला, अहिले चाहिँ सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि जुन माया बोलको प्रकाश दूतराज, त्यस्तै गरी मेलिना राईको आवाजमा सजिएको यो गीतमा राख्छु। गीतपछि उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रकाश दूतराज अनि त्यस्तै गरी मेलिना राईको आवाजमा सजिएको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। सुन्दै हुनुहुन्छ भन्ने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु, दरम खोला बोलको बसन्त थापा, त्यस्तै गरी देवी घरका आवाजमा सजिएको यो गीत चाहिँ स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि दरम खोला बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा मैले राखे है। विशेष गरेर आज चाहिँ तपाईँको लागि यिनै भाकाहरू चाहिँ रहनेछन्, सुनिरहनु भएको छ होला भन्ने आशा त राखिराखेको नै छु। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय दिवसम्म सुनेर साथ पनि दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। गोर्खाली ठाडो भाका चाहिँ रहेको छ चिज गुरुङ, अनि त्यस्तै गरी चिजा तामाङको आवाजमा सजिएको यो ठाडो भाका राख्दैछु। ठाडो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856012474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9846601688, 9235527763।

0: धन्यवाद साथीना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बिपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65575225, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 65 412 200 412 160 र 98460 78022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको ए श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। आज चाहिँ विशेष गरेर बुधबारको श्रृंखला तपाईँको लागि पाँचवटा उत्कृष्ट भागाहरू चाहिँ मैले लिएर आएको दिन होइन, तपाईँको लागि चाहिँ कार्यक्रममा मैले भागाहरू समर्पित गरिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदैछ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रम रहेको छ रामदाम सुनसारी पसलद्वारा प्रायोजित हाम्रो लोक चौतारी कार्यक्रम है। कार्यक्रममा चाहिँ विशेष गरेर अब छुट्टै दिन छुट्टै श्रृंखलामा त उपस्थित हुने नै गर्छौ। भाकाहरू सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ। अब सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा पनि जानकारी गराइसके, गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइन चाहिँ कहाँ पाइन्छ होला, कहाँ खोज्न जाने होला भनेर दोधार परिरहनु भएको छ भने चाहिँ जानुहोला रामदाम सुनसारी पसलमा। र यो चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि है। अब कुराकानी त धेरै नै भयो, कुराकानी त फेरि जति गरे उति नै गरिरहौं जस्तो लागिरहेको हुन्छ होइन। त्यही भएको भएर पनि यति बेला भने तपाईँ सम्पूर्णको लागि म एउटा गीत राख्दैछु, चप्पलले चिनियो बोलको गीत यति बेला भने स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्री पंगेनी, पूर्णकला बेसी, त्यस्तै गरी मोहन खड्काको आवाजमा सजिएको चपलै छिन् यो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई चाहिँ विशेष प्रायोजन गरेको बारेमा पनि मैले जानकारी त गराइ राखेको नै छु र अब चाहिँ कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरपति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि हो र हो बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साफ्टवेयर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 मोबाइल नम्बर 98 60 61 268
3: 98 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9857014175।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारले मानव अधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
0: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
2: पहिलो दिनदेखि लिएर केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्।
1: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
0: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 0825626601, 9858735990, 9858731684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती 2 समूहबीच भएको झडप र त्यस क्रममा एकजनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको 2 समूहबीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
1: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरे अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
0: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोड़फोड़ आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको मा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेशका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
1: यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
0: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेम राज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाई छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
0: पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिङ सड़क दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितवनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरूद्ध बनेको सड़क दिउँसो 3:15 बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढ़ी र पहिरोको कारण देशका धेरै ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क, स्याङजाको बेनी जोनसुन सड़क, रोल्पाको चौरही थवाङ शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रूकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नागमा गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाड़ी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सड़क एकतर्फी रूपमा सञ्चालनमा रहेको छछ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संहिता अप्नाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा टोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17.15 अर्ब सहुलियत ऋण र नेपाल सरकारको 5.67 अर्ब गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रूपियाँदेखि अधिकतम 600 रूपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाड़ीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौविशे सड़क खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सड़कतर्फ गरी 737 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
2: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बीचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठूला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
12: सुरुङ मार्गमा कस्तालाई चाहिँ अनुमति छैन त?
2: यातायात व्यवस्था विभागबाट नागडुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई ताङ्रे, तीन ताङ्रे, ओभर साइज, ओभर वेट, यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू, चार पाङ्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
12: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सड़क प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
2: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै, तपाईँको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो, त्यसमा चाहिँ कुनै रोकटोक छैन।
12: अनुमति प्राप्त सवारी साधनहरू छन् तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
2: यसमा मुख्यत हामीले तीनटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्यूआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआईडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसे, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेकचोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ, त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआईडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो, तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट, क्यास पेमेन्ट पनि हामीले लिने गर्दा तयारी गरिरहेका छौँ।
12: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनुपर्ने कुराहरू के के छन्?
2: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेकिङ छ, लाइट अनिवार्य जानुपर्ने अनिवार्य गरिएको छ, सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घण्टा तय गरिएको छ। यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घण्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घण्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
12: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
2: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ, उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्डमा नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ, त्यसरी तयारी भइरहेको छ।
0: उहाँहुन्थ्यो नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजनी नेपाल। नेपाल दर्पणमा खबरको सिलसिला। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाई छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 33.28 अंकले घटेर 2,701.1 3.2 बिन्दुमा छरेको छ। आज बैंक र म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढ़ेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 6.26 अर्ब कारोबार भएकोमा आज 360 कम्पनीका 1.39 करोड़ शेयर 6.08 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ़दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढ़िरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात गएको आर्थिक वर्ष बढ़ेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढ़ेको र एकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोड़ौं मूल्यको आँप आयात हुने गरे तर उत्पादनसँगै भाव पनि बढ़िरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 अधिकतम 200 रूपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
14: जमीनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
13: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
4: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाण्डुमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सीटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै वाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
4: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म चारवटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपतिसहित देशभर शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
5: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चोक सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाउ 5% भन्दा धेरै घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता बढ़ाउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्यूरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पानी जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाड़ी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
5: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
4: आईसीसी क्रिकेट विश्वकप लीग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्याण्डसको उट्रेचमा अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 47 ओभर एक बलको खेल सकिँदा 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृंखलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। यस श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्याण्डसँग खेल्नेछ। लीग 2 तालिकामा नेपाल र नामिबिया दुवैले 30 खेलमा 24 अंक जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। यस्तै नेदरल्याण्ड 30 खेलमा 36 अंक सहित तेस्रो स्थानमा छ।
5: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकप बारे घृणा र गलत हल्ला फैलाउनु, यसको साटो ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रीनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
4: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाड़ीलाई मात्र प्रवेश अनुमति।
5: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
4: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
5: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 52, मोबाइल 98560 28587।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
7: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
7: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्टाऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
7: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
1: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565-63175 98-560-63175।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
10: मोबाइल नम्बर 98-261-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलिङगोडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
11: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
12: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
11: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
13: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
14: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाह।

0: त्यसो भए त सुलभतिर हिँड्यो है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
2: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
2: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
2: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
2: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 98560380385।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेडियो नेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। सुनसरीमा झडपमा परे एकजनाको मृत्यु भएपछि तनाव, सीडीयू र प्रहरी प्रमुखको जिम्मेवारी खोसियो। सामाजिक सद्भाव र संयमता अप्नाउन सर्वपक्षीय अपील। ओली दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न। नागडुङ्गा सुरुङमार्ग उद्घाटन। अब धादिङबाट 7 मिनटमै काठमाडौँ पुग्न सकिने। 3 महिनासम्म निशुल्क सञ्चालन हुने। प्रशासकीय अधिकृत हाजिर नगराउने पालिकाको आर्थिक कारोबार रोक्का गर्दै मन्त्रालय। पोखराका छुट्टा छुट्टै घटनामा 2 जनाको ज्यान गयो। भत्किएको मनकौरी मोटर मार्गमा गण्डकीको भौतिक पूर्वाधार मन्त्री नेपालीद्वारा निरीक्षण। निर्माण व्यवसायलाई झिकाएर छलफल गर्न पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाधार विकास कार्यालयलाई निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो। 600 भन्दा धेरै घाइते र काबा। भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती 2 समूह बीच भएको झडप र त्यसक्रममा 1 जनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयुक्त अप्नाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि रासोपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। विपक्षी दलहरूले पनि संयमता अप्नाउन अपील गरेका छन्। सुनसरीमा भएको 2 समूहबीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसहित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथा छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ। यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती बोलबम यात्राको तयारी गरिएको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा, रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिको तनाव देखा परेको थियो। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्ति कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अप्नाउन नसकेको धेरैको ठहर रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगंज गाउँपालिका स्थित कप्तानगंज घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो भनेर प्रश्न गर्नुभएको छ। सभापति थापाले आइतबार राति 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी भएको घटनामा आज विज्ञप्ति जारी गर्दै सरकारलाई सोध्नु भएको छ। सरकारसँग प्रश्न छ, नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन पनि आग्रह गर्नुभएको छ। साथै उहाँले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गर्नुभएको जनाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै संवेदनशील बेलामा शान्ति सुव्यवस्था कायम राख्न कार्कीले अपील गर्नुभएको हो। आज विज्ञप्ति जारी गर्दै उहाँले घटनामा निधन भएका युवाको परिवारमा संवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमाथि पार्टीभित्रै असन्तुष्टिका आवाज उठेका छन्। ओली र दाहाल बीच शनिबार पार्टीमा अनौपचारिक निर्णय दिने प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टी पंक्तिमा असन्तुष्टिका स्वर सुनिन थालेका हुन्। नेकपासँग सहकार्य गर्नेबारे ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानी गरे पनि कमिटिमा औपचारिक निर्णय गराउनु भएको थिएन। ओली र दाहालबीच कार्यगत सहकार्यका लागि धेरै चरणमा कुराकानी माने भएका थिए। 14 असारमा मदन भण्डारीको 75 जन्म जयन्तीमा ओली दाहाल र माधव कुमार नेपाल र झलना थानाले एउटै मञ्चबाट वाम सहकारीको आवश्यकताबारे बोल्नु भएको थियो। ओली र दाहालले अस्वस्थ प्रतिस्पर्धालाई समाधान गर्ने, राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई बढ़ाउने भन्दै सहमति गर्नुभएको थियो। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहना अनुरूप राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी निम्नानुसारको सहमति पुगेका छौं। ओली र दाहालले हस्ताक्षर गरेको सहकार्य सम्बन्धी सहमति पत्रमा उल्लेख छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृता हाजिर नगराउने स्थानीय तहको आर्थिक तथा प्रशासनिक कारोबार रोक्का गर्न थालेको छ। पछिल्लो पटक मन्त्रालयले अछाम जिल्लाको रामा रोशन गाउँपालिकाको आर्थिक कारोबार रोक्का गरेको हो। यसअघि नुवाकोटको तारकेश्वर गाउँपालिकाको रोक्का गरिएको थियो। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख धोलक राज ढकालले प्रशासकीय अधिकृतलाई हाजिर नगराएर निमित्तबाटै काम गराउन खोजेका दुईवटा पालिकामा त्यस्तो कार्यवाही गरिएको बताउनुभयो। आर्थिक कारोबार रोकिएपछि तारकेश्वर गाउँपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गराइसकेको छ। रामारोशन गाउँपालिकाले भने एक असारकै निर्णयबाट मन्त्रालयले त्यहाँ पठाएको प्रशासकीय अधिकृत तारा दत्ता भट्टालाई अहिलेसम्म हाजिर गराएको छैन। मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई 7 अधिकृत जगतबहादुर रावलाई दिएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराएको छ। त्यहाँ खटाइएका प्रशासकीय अधिकृत भट्ट मार्फत मात्र उक्त गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन मानिएको छ। अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय सहमति नजिक पुगेको खबर छ। सहमतिको मस्यौदा अनुमोदनका निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। केन्द्रबाट जवाब आएपछि आजै अन्तिम सहमतिमा पुग्ने तयारी रहेको केसीका पक्षबाट वार्तामा सहभागी डाक्टर अमृत जैशीले बताउनुभयो। डाक्टर केसीका 5 मागमध्ये अधिकांशमा सहमति जुटेको जनाइएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भीमबहादुर चौधलाई पदमुक्त गर्ने विषयमा दुई पक्षबीच सहमति भएको छ। तर उहाँले राजीनामा नदिने भनेपछि अब के गर्ने भन्ने विषयमा सरकारी टोली अलमलमा परेको स्रोतको भनाइ छ। साउन 10 करिब 11 घण्टा चलेको वार्ता निष्कर्षमा पुगेको थिएन। आज बिहान 10 बजेदेखि पुनः वार्ता शुरू गरिएको थियो। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा नयाँ स्वर्णिम अध्याय थप्दै नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, जाइकाको ऋण सहयोग र करिब 29 करोड़ लागतमा निर्माण सम्पन्न भएको यो देशकै पहिलो आधुनिक सड़क सुरु मार्ग हो। यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै राजधानी काठमाडौँभित्र नै र बाहिर नै मुख्य नाका लामो ट्राफिक जामको समस्या समाधान हुनेछ। उद्घाटन समारोहमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तनाका अकिहीको, नेपालको लागि जापानी राजदूत मा एरा तोरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेन, विभिन्न मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरू, प्राधिकरहरू तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देले नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको निर्माणसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ युग शुरू भएको बताउनुभयो। दशकौंदेखि नागडुङ्गाको उकालो र ओह्रालोमा यात्रु तथा सवारी साधनले भोग्दै आएको शास्ति अन्त्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, काठमाडौँ उपत्यकाको मुख्य पश्चिम प्रवेशद्वारका रूपमा रहेको यो खण्ड सधैँ जोखिमपूर्ण र जामग्रस्त रहने गर्थ्यो। अब धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुसम्मको यात्रा केही मिनटमै पूरा हुनेछ। यसले खतरनाक घुम्तीहरू पहिरोको जोखिमबाट सदाको लागि मुक्त दिलाएको छ। नारायणगढ मुगलिङ सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छन 3 स्थानमा एक्सावेटर, लोडर र ट्रिपर लगायतको उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सरकारले भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सावेटर, ब्याकहू लोडर, ट्रिपर, ट्रेलर र मिनी एक्सावेटर राखिएको छ। हालै मात्र ठेक्का लागेको तुइन खोलामा निर्माण कम्पनीले एक्सावेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्ना साथ नजिक मा रहेका उपकरण पन्छाउन प्रयोग गरिनेछ। तुइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0564142121, मोबाइल 9856035921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधि उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
18: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
19: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
18: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
19: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
18: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
19: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
18: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9468164145
20: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
18: किन आमा के भएर
20: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
18: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
20: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
18: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
20: मोबाइल 9856043952 र 9806656586
21: हजुर दान गरौ
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ त्यसैले दान
22: गरौ सकेको गरौ शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 त नहु
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: तनहुँको शुक्ला गण्डकी 2 तारको डाँडामा भत्किएको मनकौरी मोटरमार्गमा गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीले आज पुगेर निरीक्षण गर्नुभएको छ शुक्ला गण्डकी 2 का जनप्रतिनिधि पूर्वाधार विकास कार्य तनहुँका प्रमुख रविन्द्र तिवारी सहित मन्त्री नेपालीले मनकौरी मोटरमार्गको निरीक्षण गर्नुभएको हो मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमू निर्माण सेवाले लिएकोमा निर्माण सकिएको केही समयमा भत्किएको थियो जनप्रतिनिधि र स्थानीयको गुनासोपछि गत आर्थिक वर्षमा पुनः बनाएको थियो तर केही दिन अघि कालो पत्रे गरिएको स्थानमा सवारी फसेपछि चासोको विषय बनेको हो कोत्रेदेखि भुजीकोट जाने बाटो निर्माणको जिम्मा पाएको निर्माण पछिले गुणस्तरमा कमजोरी भएको स्थानीयले बताउँदै आएका छन् निर्देशनपछि संघीय माथत निर्माण भएको सड़कको निर्माण व्यवसायलाई भोलि झिकाएर छलफल गर्न पूर्वाधार मन्त्री नेपालीले पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ सो अवसरमा मन्त्री नेपालीले सो सड़क खण्डमा सवारी आवाजावतमा कतै समस्या भए सफाईको लागि बजेटको समस्या नभएको बताउँदै प्रदेश सरकारले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो पोखरामा आज भएका छुट्टा छुट्टै 2 घटनामा 2 जनाको मृत्यु भएको छ पोखरा 25 हेम्जा स्थित मानव सेवा आश्रममा उपचारत एक पुरूषको मृत्यु भएको छ भने सोही वडाको चाकले कुलुकुट ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ वडा प्रहरीकारले बगरका अनुसार हिम्जा स्थित मानव सेवा आश्रमको मेडिकल वार्डमा उपचाररत 31 वर्षीय लोकबहादुर परियारको सोमबार बिहान 11:30 बजे मृत्यु भएको हो। गत असार 17 गते पोखरा न्यौनी रोडबाट उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस पक्षघात सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको वर्तन खुलेको छैन। घटनाको जानकारी पाए लगत्तै प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा प्रहरी टोली अनुसन्धानको लागि आश्रम पुगेको थियो। यस्तै आज दिउँसो 1 बजे पोखरा 25 हिम्जा स्थित चाकली कुलुको ड्याममा पौडी खेल्ने क्रममा डुबेर म्याग्दीचोक बस्ने 20 वर्षीय सञ्जय गोतामी बेपत्ता हुनुभएको थियो। घटना लगत्तै अस्थायी प्रहरी पोस्ट हिम्जा र सशस्त्र प्रहरी बल नेपाल 24 नम्बर कालिका गणमाले पाटनबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा 11 जनाको गोथाकट टोली खोजीमा खटिएको थियो। संयुक्त टोलीले अथक प्यासपछि दिउँसो 2:30 बजे गोतामीको शव ड्यामबाट मृत अवस्थामा बाहिर निकालेको हो। पोखरा महानगरपालिका नम्बर 18 सेदीमा आज बेहोश हुनुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यू एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। आज बिहान 11 बजेतिर हिँड्दा हिँड्दै बेहोश भई लड्नुभएका जोन्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पठाउनु भएको थियो। 11:30 बजेतिर उपचारको लागि अस्पताल पुर्याइएकोमा 12:30 बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काशीका प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। जोन्स गएको 1 महिनादेखि सेदीको एक स्थानीय घरमा बस्दै आउनुभएको थियो। जोन्सको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। गोर्खाको बारपाक सुलीगुड गाउँपालिका 7 को गैरीछाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढ़ी घरधुरी 5 दिनदेखि विद्युत सेवा विहीन बनेको छ। निरन्तर वर्षापछि गएको पहिरोले विद्युतका 6 वटा पोलमा क्षति पुगेको छ। वडा आदेशी कृष्ण गुरूङले भन्नुभयो, पहिरोले केही पोल बगाएको छ भने कुनै पोल लत्रिएको अवस्थामा रहेकाले विद्युत पोल भएको स्थानमा ठूलो पहिरो गएपछि पोल गाड्ने ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरि नै विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुन पुगेको उहाँले बताउनुभयो। बारपाक सोलीकोट गाउँपालिकाका विभिन्न वडामा निरन्तर परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। बारपाक सोलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, विशेष गरी विद्युत सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन, व्यवसाय तथा घरायसी कामकाजमा समेत असर परेको छ। लमजुङमा 1 वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भधारण भएको छ। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 82-83 3,273 गाई भैंसीमा कृत्रिम गर्भधारण गरिएको हो। पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकबाट पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान भएको हो। कार्यालयका अनुसार 1 वर्षको अवधिमा 1,826 भैंसी 1,447 गाईमा कृत्रिम गर्भधारण भएको छ। जिल्लास्थित भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 35 गाई र 48 भैंसी गरी कुल 83 पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान गरिएको छ। स्थानीय तथा प्राइभेट क्लिनिक मार्फत 1,412 गाई र 1,778 भैंसी गरी 3,190 पशुमा कृत्रिम गर्भधारण भएको छ। लमजुङमा पछिल्ला वर्षहरूमा पशुमा कृत्रिम गर्भधारणतर्फ कृषकहरू आकर्षित भएका छन्। विगतका वर्षभन्दा गत वर्ष सबभन्दा धेरै किसानले पशुहरूमा कृत्रिम गर्भधारण सेवा लिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख पशु चिकित्सक डाक्टर सुनिल नेउपालेले बताउनुभयो। नेपाल र मोरक्को बीचको आवागमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ। अब मोरक्को जान चाहने नेपालीहरूले काठमाडौँ स्थित अनरडी कन्सुलरको कार्यालयबाट सिफारिश पत्र लिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था साउन 11 लागू गरिएको हो। नयाँ व्यवस्थाले मोरक्को जान चाहने नेपाली नागरिकहरू भिसाकै लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यताको अन्त्य गरेको छ। यसअघि नेपाली नागरिकहरूले मोरक्को भिसाका लागि काठमाडौँ स्थित अनरडी कन्सुलरको कार्यालयबाट सिफारिश पत्र लिई नयाँ दिल्ली स्थित मोरक्को दूतावास पुग्नुपर्ने बाध्यता थियो। यो प्रक्रियाका कारण नेपालीहरूको समय र ठूलो रकम भारत आउने जाने कार्यमा खर्च हुँदै आएको थियो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़े घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 33 अंकले घटेको जनाइएको छ।

0: अन्तर्राष्ट्रिय समाचार गएको फेब्रुअरी 28 शुरू भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ। यस्तै आफ्ना 624 सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टमका अनुसार जुलाई 25 इरान विरूद्ध सञ्चालन भएको सैन्य अभियान एपिक फ्युरीका क्रममा 14 सैनिकको ज्यान गएको र 417 जना घाइते भएका हुन्। यसै गरी गएको जुलाई महिनामा इरान विरूद्ध पुनः शुरू भएको ओभरसिज अपरेशन सैन्य अभियानमा आफ्ना 4 सैनिकको ज्यान गएको र 207 जना घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेको नयाँ श्रेणी ओभरसिज अपरेशन्समा ज्यान गुमाएका सैनिकको नाम मात्र समावेश रहेको खबरमा उल्लेख छ। यसमा सैनिकको मृत्यु वा घाइते भएको समय, ठाउँ र कारणबारे विस्तृत विवरण छैन। खेल समाचार। पाकिस्तानमा चलिएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 चौथो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा काजिकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल बुधबार 13 गते हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको 10 रारा पोखरा स्पोर्ट्स अवार्ड 2082 7,71,418 रूपियाँ बचत भएको जनाएको छ। मञ्चले अवार्डको आय व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रमको आयोजना गरी उक्त रकम बचतबारे जानकारी दिएको हो। अवार्ड कार्यक्रमको लागि कुल 34,75,938 रूपियाँ आमदानी भएको थियो भने 27,04,520 रूपियाँ खर्च भएपछि उक्त रकम बचत भएको हो। गत वैशाख 31 गते पोखरा 6 पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालीको रारा तयारी चौचले गरेको थियो। सहप्रायोजकका रूपमा गुरूङ गहना घर प्राली र केल्ने नेपाल रहेका थिए। उपसदस्य विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, विभिन्न स्थानीय तह, खेल संस्था, व्यावसायिक तथा देश विदेशमा रहेका खेलप्रेमी र पूर्व खेलाड़ीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचार अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुनसरीमा झडपमा परि एकजनाको मृत्यु भएपछि तनाव, सिडियो र प्रहरी प्रमुखको जिम्मेवारी खुसियो, सामाजिक सद्भाव र संयम तप्नाउन सर्वपक्षीय अपील। ओली दहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न, नागढुङ्गा सुरुङ मार्ग उद्घाटन, अब धादिङबाट 7 मिनटमै काठमाडौँ पुग्न सकिने, 3 महिनासम्म निशुल्क सञ्चालन हुने। प्रशासकीय अधिकृत हाजिर नगराउने पालिकाको आर्थिक कारोबार रोक्का गर्दै मन्त्रालय, पोखराका छुट्टा छुट्टै घटनामा 2 जनाको ज्यान गयो। भत्किएको मनकौरी मोटर मार्गमा गण्डकीको भौतिक पूर्वाधार मन्त्री नेपालीद्वारा निरीक्षण, निर्माण व्यवसायलाई झिकाएर छलफल गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो, 600 भन्दा धेरै घाइते, काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणको 5 खेलमा पराजित। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: ज्ञान प्रसाद भण्डारी दुलेगौड़ा रु 1,00,000
3: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000
2: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511
3: परशुराम शर्मा भण्डारी कवासी रु 31,005
2: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100
3: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा रु 51,111
2: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा रु 10,511
3: तुलसी शाह दुलेगौड़ा रु 10,505
2: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
3: वैदिक सनातन कर्मकाण्डी शुक्लागनदेखि 8 रु 15,005
2: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
3: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856308385।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड
1: स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229938 र 9808222938
12: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
15: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
12: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855262452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
16: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
15: मोबाइल 9855055

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175, 98 5 60 63 175।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु।

0: मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो।
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
2: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 80 29 दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
3: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
4: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
3: होटल टाइटेनिक गोङगुबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 52763।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98 261 52 067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98 560 30 324।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0565702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नहुने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856338, 9641356558।
18: मेरिया मैनी, कस्तो राम्रो गहना।
19: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
20: हप्तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
20: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
22: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
23: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
22: ए त्यसो भए त म गइहाले,
23: चिया त पिएर जाऊ,
22: अहिले हतार छ, पछि आउँदै गरौँला है।
24: दीर्घायु फर्निचर सोरुम,
25: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
22: कार्पेट डोर बेड र फर्निचर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही अर्डर अनुसार तैयार पारिं
24: साथ ही पुरान संग सात फिर तुरंत डेलीवरी को व्यवस्था
1: एभरेस्ट स्टील र नेपालको नम्बर वन कंपनी बागमती कृषि का लागि आधिकारिक विक्रेता
22: दीर्घायु फर्निचर शोरूम दिल्लीगौड़ा तनहुँ
24: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नंबर 0665709704 मोबाइल नंबर 9847162068
22: 9855602068
2: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
3: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
2: इज्जतको सवाल छ बुढा जहाँ पाए त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
3: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
2: होम डेलिभरीको पनि व्यवस्था छ
1: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9855600778
5: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
5: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
5: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855643443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
25: शुक्ला गण्डकी FM 97.6

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: अधिकार आयोगले थाले अनुसन्धान
3: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
2: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
4: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
2: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरा नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा

0: बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्लाधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा संघ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाए आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
1: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर अहिले त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल सर्भिसमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउनु छ।
0: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
1: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिएका छौँ।
0: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौबिस जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान सात बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुललाई सोधेका छन्।
2: बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
3: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
2: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षी रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सूर्यपश्चिममा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
3: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
2: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
3: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
2: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन

0: निडा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
1: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
0: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउने हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
1: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको हो?
0: होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
1: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
0: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
2: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
2: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता, पूर्व भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 60 63 175।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0 65 590 511।
4: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 570 744।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
9: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
10: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
14: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
12: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
15: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
16: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
15: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
16: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
15: फोन नम्बर 0614510002
16: मोबाइल नम्बर 9856084666
15: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
17: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
18: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
19: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864957056
19: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
11: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
15: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
15: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
15: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
14: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
15: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-85।
16: पङ्खा चलिरहेको देखिनु भन्यो?
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सिजी ब्रान्डको आधिकारिक

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605554.

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्।

0: नारायणगढ मुगलिन सड़क खण्डमा खस्ने पहिरो तत्काल पछ्याए हुन तीन स्थानमा एस्काभेटर, लोडर र ट्रिपर लगायतका उपकरणहरू व्यवस्थापन गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्काललाई घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन वन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सकाभेटर, ब्याकहो लोडर, ट्रिपर, ट्रेलर र मिनी एक्सकाभेटर राखिएको छ। हालैमा ठेक्का लागेको तीन खोलामा निर्माण कम्पनीले एक्सकाभेटर र लोडरको व्यवस्थापन गरेको छ। यस क्षेत्रमा पहिरो खस्न साथ नजिकमा रहेका उपकरणहरू पछ्याउन प्रयोग गरिएको छ। तीन खोलामा रहेका उपकरणहरू भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पछ्याउन मात्र परिचालन गरिएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका दुई टार्कु डाँडामा भत्किएको मनगौरी मोटरमार्ग गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालले सोमबार निरीक्षण गर्नुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका दुईका जनप्रतिनिधि पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारी सहित विभिन्न मन्त्रीहरूले मनकौरी मोटरमार्गको निरीक्षण गरेका हुन्। मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमूल निर्माण सेवाले लिएकोमा निर्माण सकिएको केही समयमै भत्किएको थियो। जनप्रतिनिधि र स्थानीयहरूको गुनासो पछि उक्त आर्थिक वर्षमा पुनः बनाएको थियो के तर केही बेर अघि नै कालो पत्रे गरेकै ठाउँमा सवारी फसेपछि चासोको विषय बनेको छ। कालो पत्रेदेखि कोत्रेदेखि भुजीकोट जाने बाटो निर्माणको जिम्मा पाएको निर्माण पक्षले गुणस्तरमा कमजोरी भएको स्थानीयले बताउँदै आएका छन्। निरीक्षण पछि संघीय मातहत निर्माण भएको सड़कको निर्माण व्यवसायलाई मंगलबार जिकाएर सफल गर्ने मन्त्री नेपालीले पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको हो। सर्वसभा मन्त्री नेपालीले सड़क खण्डमा सवारी आवाजातमा कतै समस्या भए सफाईको लागि बजेटको समस्या नभएको बताउँदै प्रदेश सरकारले तत्काल सम्बोधन गर्न प्रतिबद्धता जनाएको छ। पोखरामा सोमबार भएका छोटाछोटा दुई घटनामा दुईजनाको ज्यान गएको छ। पोखरा 25 जुलाई स्थित महानाथ सेवा आश्रममा उपचारदार एक पुरुषको मृत्यु भएको हो भने 100 वटाको चाकले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गएको छ। वडा प्रहरी कार्यालय बोर्डका अनुसार स्थित महानाथ सेवा आश्रमको मेरीगढ वार्डमा उपचारदार 31 वर्षीय लोकबहादुर परिवारको सोमबार बिहान 11:30 बजे मृत्यु भएको। गत असार 17 गते पोखरा नवनी रोडबाट उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस पक्षघात सम्बन्धी समस्याबाट ग्रसित थिए। उनको बतान खुलेको छैन। घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक राम प्रसाद सपकोटाको कम्पाउन्डमा प्रहरी टोली अनुसन्धानका लागि आश्रम पुगेको थियो। यस्तै सोमबार दिउँसो 1 बजे पोखरा 25 हेमजा स्थित चक्ले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मान्डी चोक बस्ने 20 वर्षीय सञ्जय गोतामे बताउनु भएको थियो। घटना लगतै अस्थायी प्रहरी पोस्ट हेमजार 17 प्रहरी बल नेपाल 24 नम्बर काली कागड मालेपाटनबाट प्रहरी 17 प्रहरी निरीक्षक साधन श्रेष्ठको कमाण्डमा 11 जनाको गोताको टोली खोजीमा खटिएको थियो। उक्त संयुक्त टोलीले अर्थक प्रयासपछि दिउँसो 2:30 बजे गोतामेको सब ड्यामबाट मृत अवस्थामा बाहिर निकालेको हो। पोखरा महानगरपालिका नम्बर 18 सेडीमा सोमबार बेहोस भएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यु एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा पुगेको क्रममा मृत्यु भएको। सोमबार बिहान 11 बजीतिर हिँड्दा बेहोस भई लड्नुभएका जेम्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पुर्याउनु भएको थियो। 11:30 बजीतिर उपचारका लागि अस्पताल पुर्याइएको हो। 12:30 बजे चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्की उपप्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। पूर्वपालिका सातको गैरी छापल क्षेत्रमा रहेको गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेको पछि झन्डै 600 भन्दा बढी घर गरी 5 दिनदेखि विद्युत सेवा भीन बनेका छन्। निरन्तर वर्षापछि आएको पहिरोले विद्युतका 6 पोलहरूमा क्षति पुगेको छ भने वडाध्यक्ष गुरूङ कृष्ण गुरूङले बताउनु भए पहिरोले केही पोल बगाएको छ र भने कुनै पोलहरू लत्रिएको अवस्थामा रहेकाले विद्युत पोल भएको स्थानहरूमा ठूलो पहिरो गएपछि पोलहरू गाड्ने ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरिले विद्युत आपूर्तिमा पूर्ण बन्द हुन पुगेको उहाँले बताउनुभयो। लमजुङमा 1 वर्षको अवधिमा 3,000 भन्दा बढी पशुलाई कृत्रिम गर्भधान भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत 8 वर्ष 2082 3,273 गाई भैँसीमा कृत्रिम गर्भधान गरिएको हो। पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकबाट पशुमा कृत्रिम गर्भधान सेवा प्रदान गरिएको हो। अवस्थामलाई दिनजेलसम्म सुनाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिताउने आएका चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुन्छ। त्यही दिनजेलसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग झलटुकाको चुकु लगाएर सुत्नुहोला। औषधि खाने बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिलिन्डर राखौँला। तपाईँ सम्पूर्ण शुभरात्रि। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKL AGANDEKI@gmail.com

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460594540।
5: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

0: शुक्लागंध KFM 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार
5: शुक्लागण्डकी समाचार
6: शुक्लागण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्लागण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

सुनसरीमा झडपमा परि एकजनाको मृत्यु भएपछि तनाव सिडिओ र प्रहरी प्रमुखको जिम्मेवारी खुसियो। सामाजिक सद्भाव र संयमता अपनाउन सर्वदलीय अपील। होली दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न। नागडुङ्गा सुरुङ मार्ग उद्घाटन अब धादिङबाट 7 मिनटमै काठमाडौँ पुग्न सकिने। 3 महिनासम्म निशुल्क सञ्चालन हुने। प्रशासकीय अधिकृत हाजिर नगराउने पालिकाको आर्थिक कारोबार रोक्का गर्दै मन्त्रालय। पोखराका छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु। भत्किएको मनकौरी मोटर मार्गमा गण्डकीको भौतिक पूर्वाधार। मन्त्री नेपालीद्वारा निरीक्षण। निर्माण व्यवसायलाई जिताएर छलफल गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो। 600 भन्दा धेरै घाइते। र कावा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।

अब समाचार विस्तारमा सुन्नुहोस्। सुनसरीको देवगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति समय बताएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गए राति दुई समूह बीच भएको झडप र त्यस क्रममा एकजनाको ज्यान गएपछि हिजो जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक दल, आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रहरू अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भावना तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राजसभा सचेतक प्रकाश चन्द्र परियार सहित गुरूरीले गृहमन्त्री सुदन गुरूङको ध्यानकर्षण गराएको छ। विपक्षीमा दलहरूले पनि समयमता बनाउन अपील गरेका छन्। सुनसरीमा भएको दुवै समूह बीचको झडप बारे छानबिन गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन दीर्घकालीन सावधानीका उपायहरू सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिले घटनाको सत्यता छानबिन गरी भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक दीर्घकालीन उपायहरू तथा सुझावहरू सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। यसैबीच देवगंजमा प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गई राती बोलबम यात्राको तयारी गरिरहेको बेला एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पुलहरूमा झण्डा हाल्ने र सरको आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्लो वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा, रौतहट र धनुषा सहितका ठाउँहरूमा यस्तै प्रकृतिको तनाव देखा परेको थियो। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिले आएर समाधान खोज्नुपर्ने बताएका छन्। विश्लेषकहरूको अनुसार फरक समुदायका अगुवा र ठूलो जनसंख्या आपसि सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न र हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगंज गाउँपालिका स्थित कप्तानजंग घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्। सभापति थापाले आइतबार राति 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी भएको घटनामा हिजो विज्ञप्ति जारी गर्दै सरकारलाई सोधेका छन्। सरकारसँग प्रश्न छ, नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? उनले घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन पनि उहाँले आग्रह गरेका छन्। साथै उहाँले यस घटनाको तत्काल निष्पक्ष छानबिन र विश्वासयोग्य छानबिन गरी तथ्य सत्य सार्वजनिक गर्न माग गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिमवत कुमार कार्कीले सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै संवेदनशील बेलामा शान्ति सुव्यवस्था कायम राख्न कार्कीले अपील गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उहाँले घटनामा निधन भएका युवकको परिवारमा समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल चण्ड बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि पार्टीभित्रै असन्तुष्टिका आवाजहरू उठेका छन्। ओली र दाहालबीच शनिबार पार्टीमा अनौपचारिक निर्णय बिनै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टी पंक्तिहरूमा सन्तुष्टिका स्वरूपहरू सुनिन थालेका छन्। नेकपासँग सहकार्य गर्ने बारे ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानी गरे पनि कमिटीमा औपचारिक निर्णय गराएका थिएनन्। ओली र दाहालबीच कार्यगत सहकार्यका लागि धेरै चरणमा कानूनी कुराकानी भएका थिए। 24
14 असारमा मदन भण्डारीको 75 जन्म जयन्तीमा ओली दाहाल र माधव कुमार नेपाल जनार्द खनाल एउटै मञ्चबाट वाम सहकार्यको आवश्यकता बारे बोलेका थिए। ओली र दाहालले अस्वस्थ प्रतिस्पर्धालाई समाधान गर्ने राजनैतिक स्थिरता सुशासन र समृद्धि र प्रादेशिक विकासको गतिलाई बढ़ाउने भन्दै सहमति गरेको थियो। सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत हाजिरी नगराउने स्थानीय तहको आर्थिक तथा प्रशासनिक कारोबार रोका गर्न थालेको छ। पछिल्लो पटक मन्त्रालयले अछाम जिल्लाको रामो रोशन गाउँपालिकाको आर्थिक कारोबार रोका गरेको हो। यसअघि नुवाकोटको तकेश्वर गाउँपालिकाको रोका गरिएको थियो। मन्त्रालयको कर्मचारीहरू प्रशासन महाशाखा प्रमुख धोलक राज रहकालले प्रशासकीय अधिकृतहरूलाई हाजिर नगराएर निमित्तिबाटै काम गराउन खोजेका दुईवटा पालिकामा त्यस्ता कार्यवाही गरिएको बताउनुभयो। आर्थिक कारोबार रोकिएपछि ताकेश्वर गाउँपालिकाले प्रशासकीय अधिकृतहरूलाई हाजिर गराइसकेको छ। राम रोशन गाउँपालिकाले भने 1000 निर्णयबाट मन्त्रालयले त्यहाँ पठाएको प्रशासकीय अधिकृत तारादत्त भट्टलाई अहिलेसम्म हाजिर गराएको छैन। मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई 5-7 अधिकृत जगत बहादुर रावललाई दिएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराएको छ। त्यहाँ खटाइएका प्रशासकीय अधिकृत भट्ट मार्फत मात्र उक्त गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। अनुसन्ध डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोली बीच माग सम्बोधनको विषय सहमति नजिक पुगेको छ। सहमतिको मस्यौदा अनुमोदन निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित शिक्षा र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। केन्द्रबाट जवाब आएपछि हिजो अन्तिम सहमतिमा रहेको केसीका पक्षबाट वार्तामा सहभागी डाक्टर अमृत जोशीले बताउनुभयो। डाक्टर केसीका 5 माग मध्ये अधिकांशमा सहमति जुटेको जनाएको छ। सहमति दशरथ सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रजिस्टर डाक्टर भीम बहादुर चन्द्रलाई पदमुक्त गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ। तर उहाँले राजीनामा नदिने भनेपछि अब के गर्ने भन्ने विषयमा सरकारी टोली अल्मलमा परेको स्रोतको भनाइ छ। आइतबार साउन 10 करिब 11 सकेको वार्ता निष्कर्षमा पुगेको थिएन आइतबार साउन 10 करिब 11 चलेको वार्ता निष्कर्षमा पुगेको थिएन। सोमबार बिहान 10 पुनः वार्ता शुरू भएको थियो। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा नयाँ सोडी मध्य थपिँदै नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ऋण सहयोगमा र करिब 29 करोड़ लगानीमा निर्माण सम्पन्न भएको यो देशकै पहिलो आधुनिक सड़क सुरुङ मार्ग हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै राजधानी काठमाडौँभित्र निर्वाही लिने मुख्य नाकालामा ट्राफिक प्रहरी ट्राफिक जामको समस्या समाधान हुने भएको छ। उद्घाटन समारोहमा जापानी राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तनाका अकिहिको नेपालका लागि जापानी राजदूत माएडा तोरू भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल गृह मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्देल विभिन्न मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरू प्राविधिक तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्धिले नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको निर्माणसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ युग शुरू भएको बताउनुभयो। 10 नागडुङ्गाको कालो र ओह्रालोमा यात्रा गर्दै सवारी साधनहरूले बोक्दै आएको शास्त्रीय अन्त्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो। काठमाडौँ उपत्यकाको मुख्य पश्चिम प्रवेशद्वारका रूपमा रहेको यो खण्ड सधैँ जोखिमपूर्ण र जामग्रस्त रहने गर्थ्यो। अब धादिङको सिस्नेखोलादेखि काठमाडौँ बालाजुसम्मको यात्रा केही मिनटमा पुगिनेछ। यसले खतरनाक गुम्तीहरू र पहिरोको जोखिमबाट सदाका लागि मुक्ति दिलाएको छ।

0: नारायणगढ मुगलुन सडकखण्डमा खस्ने पहिरो तत्काल बन्छाउन तीन स्थानमा एक्सकाभेटर लोडर र ट्रिपर लगायतका उपकरणहरू व्यवस्था गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै व्यवस्थापन घटनास्थलहरूमा पुग्ने गरी उपकरणहरू राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सकाभेटर, ब्याकहो लोडर, टिपर, टेलर र मिनी एक्सकाभेटर राखिएको छ। हालै मात्र ठिक्काका लागि दुईन खोलामा निर्माण कम्पनीले एक्सकाभेटर र लोडरको व्यवस्थापन गरेको छ। यस क्षेत्रमा पहिरो खस्न साथ नजिकमा रहेका उपकरण पछ्याउन प्रयोग गरिनेछ। दुईन खोलामा रहेको उपकरण पनि सामान्य अवस्थामा यस्तै क्षेत्रको पहिरो पन्चाउन मात्र परिचालन गरिनेछ। तनहुँको शुक्ला गण्डकी नगरपालिका दुई तारको डाँडामा भत्किएको मनकौरी मोटरमार्गको गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीले सोमबार निरीक्षण गरेका छन्। शुक्ला गण्डकी दुईका जनप्रतिनिधि पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारी सहित नेपाली मन्त्री नेपालीले मनकौरी मोटरमार्गको निरीक्षण गर्नुभएको हो। मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमूल निर्माण सेवाले लिएकोमा निर्माण सकिएको केही समयमै भत्किएको थियो। जनप्रतिनिधि र स्थानीयहरू गुनासो पछिको त आर्थिक वर्षमा पुनः बनाएको थियो, तर केही दिन अघि कालोपत्रे गरेकै स्थानमा सवारी फसेपछि चासोको विषय बनेको छ। कालोपत्रे भुजीकोट जाने बाटो निर्माणको जिम्मा पाएको निर्माणले पक्षले गुणस्तरमा कमजोर भएको स्थानीयहरूले बताउँदै आएका छन्। निरीक्षणपछि संघीय मातहत निर्माण भएको सड़कको निर्माण व्यवसायीहरूलाई मंगलबार जिकाएर छलफल गर्न मन्त्री नेपालीले पूर्वाधार विकास कार्यालय निर्देशन दिनुभयो। सो अवसरमा मन्त्री नेपालीले सड़क खण्डमा सवारी आवतजावतमा कतै समस्या भए सफाईको लागि बजेटको समस्या नभएको बताउँदै प्रदेश सरकारले तत्काल सम्बोधन गर्न प्रतिबद्धता जनाएका छन्। पोखरामा सोमबार भएका सुरसुतै दुई घटनामा दुईजनाको मृत्यु भएको छ। पोखरा 25 हेमजाई स्थित मानव सेवा आश्रम उपचार र 23 पुरूषको मृत्यु भएको छ भने सोही ओडाको चाकले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान भएको छ। ओडा प्रहरी कार्यालय घरका अनुसार हिमजाई स्थित मानव सेवा आश्रमको मेडिकल वार्डमा उपचार 33 वर्षीय लोकबहादुर परियारको सोमबार बिहान 11:30 बजे मृत्यु भएको हो। गत असार 17 गते पोखरा नहुने रूटमा उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस पछिका सम्बन्धी समस्याबाट ग्रसित थिए। उनको वतन खुलेको छैन। घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कवर्णा प्रहरी टोली अनुसन्धानका लागि आश्रम पुगेको थियो। यस्तै सोमबार दिउँसो 1 बजे पोखरा 25 हेमजाई स्थित चाकले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर म्याग्दीचोक बस्ने 20 वर्षीय सञ्जय गोतामे बेपत्ता भएका थिए। घटना लगतै अस्थायी प्रहरी पोस्ट हेमजा र सशस्त्र प्रहरी बल नेपाल 24 नगरपालिका गढ मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक साधन श्रेष्ठको कमाण्डमा 11 जनाको गोताखोर टोली खोजीमा खटिएको थियो। संयुक्त टोलीले अथक प्रयासपछि दिउँसो 2:30 बजे गोतामेको सबड्यामबाट मृत अवस्थामा बाहिर निकालिएको हो। पोखरा महानगरपालिका नम्बर 1803 सोमबार बेहोस भएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यू एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार बिहान 11 बजेतिर हिँड्दा बेहोस भई लड्नुभएका जोन्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पुर्याउनु भएको थियो। 11:30 बजेतिर उपचारका लागि अस्पताल ल्याइएकोमा 12:30 बजे चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। जोन्स गएको 1 महिनादेखि सेदीका एक स्थानीयको घरमा बस्दै भएको थियो। जोन्सको सपश्चिमा जनक्षेत्र अस्पतालमा राखिएको छ। गोर्खाको पारपाक सुलीकोट गाउँपालिका 7 को गैरी छाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढ़ी घरधुरी 5 दिनदेखि विद्युत सेवाविहीन बनेको छ। निरन्तर वर्षापछि आएको पहिरोले विद्युतको 6 वटा पोलमा क्षति पुगेको छ। वडा अध्यक्ष कृष्ण गुरूङले भन्नुभयो, पहिरो केही पोलहरू बगाएको छ भने कुनै पोलहरू लत्रिएको अवस्थामा रहेका विद्युत पोल भएको स्थानमा ठूलो पहिरो गएपछि पोलहरू गाड्ने ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरि नै विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुन पुगेको उहाँले बताउनुभयो। बारबक्सलीकोट गाउँपालिकाका विभिन्न वडाहरूमा निरन्तर परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। बारबक्सलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, विशेष गरी विद्युत सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन व्यवसाय तथा व्यवस्था घरायसी कामकाजमा समेत असर परेको छ। ध्यान सुरु गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा दस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे जाइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, लमजुङमा एक वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भधान गरिएको छ। भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 82-83 3,273 गाई भैंसीमा कृत्रिम गर्भधान गरिएको हो। पशुसेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकहरूबाट पशु कृत्रिम गर्भधान सेवा प्रदान भएको हो। कार्यालयका अनुसार एक वर्षको अवधि 1826 भैँसी र 1447 गाईमा कृत्रिम गर्भधान भएको छ। जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रबाट 35 गाईहरू र 48 भैँसीमा कुल 83 पशुमा कृत्रिम गर्भधान गरी प्रदान गरिएको छ। स्थानीय तथा प्राइभेट क्लिनिक मार्फत 1412 गाई र 1778 तथा भैंसी गरी 3,190 पशुमा कृत्रिम गर्भधान गरिएको छ। लमजुङमा पछिल्लो वर्षहरूमा पशुमा कृत्रिम गर्भधान तथा कृषकहरू आकर्षित भएका छन्। विगतका वर्षभन्दा गत वर्ष सबैभन्दा धेरै किसानको पशुमा कृत्रिम गर्भधान सेवा लिएको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख पशु चिकित्सक डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। नेपाल र मोरक्को बीचको आगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ। अब मोरक्को जान नेपाल चाहिने नेपालीहरूले काठमाडौँ स्थित अनररी कन्सुलरको कार्यालयबाट सिफारिश पत्र लिई भिसा आउटसोर्सिङ एजेन्सी VFS द ग्लोबल मार्फत आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था सोमबार 11 गतेदेखि लागू गरिएको हो। नयाँ व्यवस्थापनले मोरक्को जान चाहने नेपाली नागरिकहरू भिसाकै लागि भारत नयाँ दिल्ली जानुपर्ने बाध्यताको अन्त्य गरिएको छ। यसअघि नेपाली नागरिकहरूले मोरक्को भिसाका लागि काठमाडौँ स्थित अनररी कन्सुलरको कार्यालयबाट सिफारिश पत्र लिई नयाँ दिल्ली स्थित मोरक्को दूतावास पुग्नुपर्ने बाध्यता थियो। यो प्रक्रियाका कारण नेपालीहरूको समय र ठूलो रकम भारत आउने जाने कार्यमा